0: विषयमा पेश गरिएको थियो। यस विषयमा संघ प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफल समेत गर्नु भएको थियो। यसअघि नै सुर्खेत हेटौडा बुटवलको केही बच्चालामा शुरू भएको छ भने अब आगामी मंगिर 1 गतेदेखि काठमाण्डु भक्तपुर र ललितपुर जिल्लाको सबै स्थानीय तहमा लागू गरिनेछ। ऐन कार्यान्वयनपछि देशभरका पशु बच्चालाई व्यवस्थित बनाइनेछ। वध गर्नु अघि पशुको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ। साथै मासु उत्पादन ढुवानी र बिक्री वितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड प्रभावकारी रूपमा लागू गरिनेछ भने यसबाट उपभोक्ताले सुरक्षित स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने सरकारको विश्वास छ।
1: सांसदहरूलाई निर्वाचन क्षेत्रका नाममा बजेट बाँड्ने, योजना छनौट गर्ने तथा कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष संलग्न गराउने अभ्यास नेपालको संविधान, शक्ति पृथकीकरणको सिद्धान्त तथा संघीय शासन व्यवस्थाको मर्म विपरीत हुने भन्दै सर्वोच्च अदालतले भविष्यमा यस्ता कार्यक्रम संचालन नगर्न सरकारहरूलाई स्पष्ट निर्देशन दिएको छ। मध्य प्रदेश सरकारले आफ्ना सांसदहरूलाई करोड़ रूपियाँका बराबरका योजना दिने तयारी गरेको भन्दै दायर भएको रिट निवेदनमा अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले सांसद विकास कोष वा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम जस्ता नाममा बजेट विनियोजन गर्ने अभ्यासलाई संवैधानिक व्यवस्थासँग मेल नखाने ठहर गरेको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गर्मी शुरू भएसँगै सर्पदंशका घटना बढ़दै गर्दा मुलुकभर अस्पताल र उपचार केन्द्रमा सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनमको चरम अभाव पाएको छ। एन्टी भेनम अभाव हुँदा विषालु सर्पले डसेका सयौं बिरामीको ज्यान जोखिममा परेको छ। यो वर्ष एक वैशाख यता मात्र विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु भएको छ भने 716 जना घाइते भएका छन्।
2: बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ। नेपाली कंग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड्कलबाजी र जोड़घटाउ शुरू भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान अनिच्छुक देखिएको हो।
1: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकेको स्वीकार गर्नुभएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभयो। यसअघि निगमले बजारमा ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको र अभावको अपवादपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल राखे तर छलफलमा गवर्नर विश्वनाथ पौडेल र डेपुटी गवर्नर किरण पण्डित सहभागी थिएनन्। मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको बैठकमा पनि गवर्नर थिएनन्। गवर्नर पौडेल अर्थमन्त्रीसँगको छलफलमा नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने निरन्तर सम्पर्कमा छन्।
1: चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
2: लामो समयदेखि काममा प्रगति नभएका पुलका ठेक्का तोड़िएपछि नयाँ ठेक्का लाग्न कठिन हुने गरेको पाइएको छ। पुलको ठेक्का तोड़ेको वर्षौं बित्दा पनि त्यसमा नयाँ ठेक्का हुन नसक्दा सम्बद्ध निकायले त्यसको लाभ लिन सकेको छैन।
1: नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे बापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकका लागि छूट व्यवस्था गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष 2080-81 बकेउता रकम 2083 पुष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छूट हुने जनाएको छ।
2: नबिल ब्याङ्क लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्म 7 अर्ब 90 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले 5 अर्ब 92 करोड़ रूपियाँ भन्दा बढ़ी खुद नाफा गरेको थियो।
1: सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसंचार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ बापतको बकेउता असुली प्रयास थालेको छ। बकेउता रकम कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकासँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किव लगायतका विभिन्न ठाउँमा भीषण आक्रमण गर्दा 17 जना मारिएका छन् भने 50 जना भन्दा बढ़ी घाइते भएका छन्। रूसले युक्रेनमा कैयौं ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा सो क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
4: अब खेल खबर। जापानको आइची नागायोमा हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने भएका छन्। 80 पुरूष र 56 महिला गरी 136 खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले बताएका छन्। प्रशिक्षक संख्या 32 रहेको छ।
3: अब विचार विश्लेषणको पालो। सुरक्षित स्तनपान स्वस्थ जीवन शीर्षकमा गोर्खापत्रमा डाक्टर माधव अधिकारीको विचार छापिएको छ। शिशुको पहिलो 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु पर्दछ। स्तनपानले शिशुलाई विभिन्न संक्रमण र दीर्घ रोगबाट बचाउँछ। फिनल्याण्डले स्तनपान प्रवर्धन गर्न उत्कृष्ट पारिवारिक सहयोग गर्छ। नेपालले कार्यस्थल र स्वास्थ्य संस्थामा स्तनपान मैत्री वातावरण बनाउनु पर्दछ। सुरक्षित स्तनपान शिशुको नैसर्गिक अधिकार हो। जीवनको पहिलो 1000 दिनको उचित पोषणले बाल बालिकाको चौतर्फी विकासमा दीर्घकालीन प्रभाव पार्ने भएकाले यो सम्पूर्ण समाजको साझा दायित्व हो।
4: त्यस्तै कोइरालाहरूले बिराएको बाटो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पूर्व सभापति शेरबहादुर दिवाका नाममा एकत्रित हुँदै आएको खड्का समूहले पार्टीमा विग्रह ल्याए पनि अब्जस भने यसअघि पनि पार्टी फुटाएको आरोप लागेका देउवामाथि नै जानेछ। पहिला पार्टी फुटाउँदा गिरिजा बाबुले पार्टीमा बस्न नदिएको तर्क दिँदै आए पनि यसपटक भने पार्टी सदस्यता नवीकरण र अध्यावधि कुनैमा पनि गगन थापाले अवरोध सृजना गरेको र बाहिर धकेलेको भन्ने ठाउँ देखिएको छैन। साउन 24 पार्टी एकताका लागि हदैसम्म लचिलो भए कांग्रेसले एकताका प्रस्तावहरू तयार गरेमा त्यो स्वागत योग्य नै हुन्छ। तर भागभण्डाका बुदाहरू तयार पारी पार्टीमा किचलो उत्पन्न गराउने आधार तय गरियो भने चाहिँ झन गलत हुन जान्छ। एकताका नाममा विधानका दफाहरू मिचेर जथाभावी निर्णय गरेमा पनि त्यसले सकारात्मक प्रभाव पार्दैन भन्ने पनि सबैले बुझेकै हुनुपर्दछ।
3: शैक्षिक बेरोजगारी डिग्री हातमा काम छैन साथमा शीर्षकमा कृष्णाकर भट्टको विचार कान्तिपुर दैनिकमा छापिएको छ। देशमा गुणस्तरीय शिक्षा रोजगारी तथा व्यावसायिकता बीचको तालमेलद्वारा परनिर्भरता कम गरी दिगो विकासको लक्ष्य पूरा गर्न सकिन्छ। त्यसैले प्राविधिक तथा उच्च शिक्षामा प्रवेश गर्ने प्रति
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान

0: सकेसम्म बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
1: र 9843180950।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नु होला।
1: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 21 गते बिहीबार, अगस्त 6 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको अष्टमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: बितेको 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा। त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ्दै, नारायणी नदी आसपासमा डुबानको जोखिम, साँझैसम्म सतर्कता अपनाउनु पर्ने।
2: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। 128 MW तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
1: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प। मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छोड्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै।
2: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु। मनसून शुरू भए यता 100 बढ़ीको ज्यान गयो। रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेप्रास्त तथा ड्रोन आक्रमण।
1: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउँदै, आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 देखि मार्च 23 सम्म हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा मौसम सम्बन्धी प्रसंग।
2: बितेको 6 घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्ले क्षेत्रमा 93.8 मिलिमिटर वर्षा भएको छ। घली खर्क क्षेत्रमा 79.6 मिलिमिटर वर्षा भएको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दा बागमती, लुम्बिनी र गण्डकीको सीमा क्षेत्रमा पनि पानीको झरी परेको छ। नवलपुर, परासी र बर्दघाट क्षेत्रमा बितेको 6 घण्टामा क्रमश 91.2, 88.6 र 82.2 मिलिमिटर पानी परेको छ। लगातार परेको पानीका कारण त्रिशुली, मर्स्याङदी, सेती गण्डकी, काली गण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप पानी पर्ने पूर्वानुमान रहेकाले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखाका प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
4: पछिल्लो 6 घण्टाको वर्षाको अवस्था हेर्दा

0: गण्डकी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि धेरै भारी वर्षा भएको छ र अझै वर्षा हुने सम्भावना छ। नारायणी बेसिनका विभिन्न नदीका खोलाहरूमा पानीको सतह चेतावनी तह पार गरेको एवं केही स्थानमा खतराको तह समेत पार गरेको हुँदा नारायणी नदी बेसिनका तन्नु तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरूले आज दिनभरि नै सतर्कता अपनाउनु हुन एवं जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना चेतावनीहरूको अनिवार्य पालना गराउनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध छ।
1: आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभागमा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागमा मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका तराई भूभागका थोरै स्थानमा मध्यम खालको पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्ने विभागले जनाएको हो।
2: प्रधान न्यायाधीश नियुक्ति सर्वोच्च अदालतका न्यायाधीश र संवैधानिक परिषद सम्बन्धी अध्यादेश बारे विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थासँग

0: विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिश बारे पनि टिप्पणी गरिएको थियो। यही विषयलाई लिएर संसदीय समितिमा हिजो छलफल गरिएको हो। रासोपाकी सांसद समीक्षा बासकोटा सभापति रहेको समितिले अर्कै समितिका सदस्य यज्ञमणि नेउपानेको निवेदनका आधारमा ती संस्थाको विज्ञप्तिमाथि छलफल अगाडि बढ़ाएको थियो। छलफलपछि समितिले एमनेस्टी इन्टरनेशनल, आईसीजे र ह्यूमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकी अधिकार समेतका सम्बन्धमा जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थासँग आधिकारिक प्रमाण समेत पेश गर्ने गरी स्पष्टीकरण माग गर्न र सोको लिखित जानकारी समितिलाई गराउन सरकारलाई भनिएको छ। समितिले गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग गरेको परियोजना सम्झौता बमोजिम स्वीकृत उद्देश्य र तोकिएको कार्य गरे नगरेको विषयमा सूक्ष्म प्रभावकारी र नियमित अनुगमन गर्न पनि भनेको छ। यसैबीच सरकारले 7-13 भदौमा काठमाण्डमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुधन गुरूङको कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर संघको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाण्डु विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि कार्यक्रम रोक्न भन्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठकमा अब कालो चश्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अरियाले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चश्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको हो। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक, कोट तथा लोगो अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी लगायतका थुप्रै सांसदहरू कालो चश्मा लगाएर उपस्थित हुने गर्नुभएको छ। कतिपय मन्त्रीले त लोगो समेत नलगाई बैठकमा आएको गुनासो समेत बढ़ेको छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। सभामुख अर्यालको सभापतित्वमा हिजो दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउनु पर्ने भन्दै सांसदको दायित्व बोध गराउनु यस्तो निर्णय गरिएको समेत बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहितका थुप्रै सांसदहरूले कालो चश्मा लगाएर उपस्थित हुँदै आएकोमा असन्तुष्टि समेत जनाउनु भएको थियो। त्यसै सन्दर्भमा हिजो दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउन सबैको दायित्व रहेको समेत उल्लेख गर्नु भएको छ। यता कार्यव्यवस्था परामर्श समितिले 14 साउनदेखि 10 भदौसम्मको क्यालेण्डर पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम भने समावेश छैन। नेकपा प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको कुराकानी गराउँदा सभामुखले सरकारसँग परामर्श गरेर तय गर्ने जवाफ दिएको समेत बताउनु भएको छ। तय नभएमा सदनमै नेमापति गर्ने धारणा समेत राखेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। यसअघि निगमले बजार ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको, अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उहाँको भनाइरहेको छ। उहाँका अनुसार सरकारले पहल गरेर मासिक 50-55 हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैं तिहार अघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ। ग्यास अभावको समस्या अबको 2 हप्ताभित्र समाधान भइसक्ने पनि उहाँले आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। अहिले बजारमा ग्यासको आपूर्तिमा समस्या देखिनुको कारण के हो? सीआईएनसँग कुराकानी गर्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45-40 हजार मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको 81 यो डिमान्ड बढेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनु, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढाएर अहिले चाहिँ जुन बजारको माग बढ्यो त्यसलाई पनि

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाई र भ्रमका कारण मृत्युको जोखिम,
1: पानी खुवाउनु हुँदैन, पटक्कै पनि पानी खुवाउनु हुँदैन, पेसेन्ट चाहिँ कन्सियस छ, अचेत अवस्था छैन, कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ, खुवाउन मिल्छ, यो चाहिँ बिल्कुलै मिल्छ।
2: 128 मेगावाट तमौर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू, पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छोड्दै, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले होलीको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा अर्को खबर प्रकाशित छ। नवजात शिशुका लागि दूधको माग अत्यधिक बढ़े पनि संकलन न्यून भए पछि काठमाडौँ उपत्यकाका घर घरमा पुगेर आमाको दूध संकलनको तयारी थालिने भएको छ। त्यस्तै भित्र विश्वमा मल ल्याउँदा भारतीय जेलमा रहेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। दुई बोरा यूरिया र छ बोरा डीएपी मल लिएर घर आउँदै गर्दा पक्राउ परेका सुरेश प्रसाद सिंह र नरेन्द्र प्रसाद सिंहलाई जमानतमा छान्न भारतीय अदालतको आदेश रहेको छ। देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। वैशाख यता मात्रै विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु र 716 जना घाइते भएका छन्। यो वर्ष विपदबाट भन्दा पनि 25% बढ़ी सर्पदंशको मृत्युको तथ्याङ्क छ, अर्जुन पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमै राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्री वाग्लेका प्रश्नै प्रश्न शीर्षकमा खबर छ भने 128 मेगावाटको तमोर मेवा जलविद्युत आयोजनाको सुरूङ खन्न शुरू शीर्षकमा पनि खबर प्रकाशित छ।
2: नागरिक दैनिकमा नागरिकता नहुँदा सुविधाबाट वञ्चित शीर्षकमा चितवनबाट वसन्त ढुङ्गानालाई लेख्नु भएको खबर छ। चितवनको खैरहनी नगरपालिका 10 स्थित कठारमा सरकारले बनाइदिएको घरमा बस्नुहुन्छ छेउरी माझी। उहाँका 2 छोरा र 3 छोरी छन्। छोराछोरीको विवाह भएर नाति नतिना जन्मिसकेका छन् तर तिनीहरूले पढ्न पाएका छैनन् किनभने उनीहरूको जन्म दर्ता नै छैन। कक्षा 5 सम्म त पढे, त्यसभन्दा माथि गएपछि जन्म दर्ता चाहिने रहेछ, माझीले भन्नुभएको छ। सरकारवाला निकायले समन्वय गर्नुपर्ने उहाँको माग छ। चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको करिब 1.5 महिना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस बीडीएस बीएससी नर्सिङ बीपीएच बी फर्मा लगायतको एकीकृत प्रवेश परीक्षाको आवेदन अझै खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्यलमा पारेको छ भने शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने निश्चित बनेको छ। एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा खबर छापिएको छ भने स्वार्थले संकटमा कांग्रेस आफ्नै दोकान खोल्ने तयारीमा नेताहरू शीर्षकमा बालकृष्ण अधिकारीले लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा कर्मचारीले पाएनन् 15 दिनमा तलब न त प्रोत्साहन भत्ताको टुंगो शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ भने माथिल्लो अरूण आयोजना बाँधमा पुग्न 2 किलोमिटर सुरूङ निर्माण शुरू शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। 18 महिनामा सुरूङ, 19 किलोमिटर सड़क र पुलसम्म सम्पूल सम्पन्न गरिने शीर्षकमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा पहिले नै छापिएका लाइसेन्स बाँड्ने भएका यातायातका सबै काम 20 दिनदेखि ठप्प भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 वटै यातायात कार्यालयमा सेवा अवरूद्ध छ, हजारौं सेवाग्राही प्रभावित भएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा यसपटक पनि प्रधानमन्त्री नजाने नेपालको नेतृत्व परराष्ट्र मन्त्री खनालले गर्ने शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। राप्रपाको निर्णयले बागमतीमा नयाँ सरकार गठन झनै पेचिलो शीर्षकमा मकवानपुरबाट पोस्टराज अधिकारीले लेख्नु भएको खबर छ भने सरकारबारे कांग्रेसको टिप्पणी सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल शीर्षकमा अर्को खबर पनि छ। मित्रीपन्नामा सामान्य अवस्थाको दैनिक खपतभन्दा 50% बढ़ी ग्यास आयात तैपनि किन छ अभाव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। इन्टरनेट सेवा प्रदायकबाट पाउने 2 अर्ब बक्यौता उठाउन सरकारको ताकेता शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको छ भने पहिलो पटक एकै वर्षमा 2 खर्बमाथि जीवन बीमा व्यापार शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा वधशालाको फोहोर अब मोहर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। बक्यौता रकम तिर्नुपर्छ शीर्षकमा सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसंचार सेवा शुल्क रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी गरेको बारेमा खबर छापिएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न भएको बारेमा नगेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। भित्रीपन्नामा भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण शुरू भएको बारेमा खबर छापिएको छ। चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको हो। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार भारी वर्षा र आँधी बेहरीसँगै परेको चट्याङबाट 3 जिल्ला प्रभावित भएको छ। भारतको मौसम विज्ञान विभागले शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ। यसैबीच भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण जुलाईदेखि हालसम्म 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। तथ्याङ्क अनुसार हजारौं मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्। वार्षिक मनसुनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनाहरू थप बढ़दै गएको समेत विज्ञहरूले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतको उत्तर पूर्वी राज्य असम मनसुनी वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा 87 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। रूसको क्षेपणास्त्र तथा ड्रोन आक्रमणबाट युक्रेनको किएव क्षेत्रमा 17 जनाको मृत्यु भएको छ। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम रसद केन्द्र व्यापारिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढ़ी क्षति किएव क्षेत्रमा रहेको र त्यहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
2: साझा खबरमा अब खेल खबर। बीसौं एसियाली खेलकुद अन्तर्गत जापानमा आयोजन हुने बीसौं एसियाली खेलकुदमा नेपालबाट सहभागी हुने खेलाड़ी र अफिसियलको टुंगो लागेको छ। हिजो राष्ट्रिय खेलकुद परिषद राखेपाले कुल 22 खेलमा 136 खेलाड़ी सहभागी हुने टुंगो लगाएको हो। 22 खेलमा कुल 32 प्रशिक्षक सहभागी हुने पनि राखेपाले जानकारी दिएको छ। नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदा 80 पुरूष र 56 महिला रहेका छन्। पछिल्लो पटक खेल र खेलाड़ी संख्या धेरै तथा पदक कम आएपछि ठूलै आलोचना पनि भयो। अझ एक खेलका लागि पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएको पनि विगतको अभ्यास रहेको छ। सिद्दिकी शमसुद्दीनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्नुहुने भएको छ र नेपाली क्रिकेट टीमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एण्ड टी ट्वेन्टी श्रृंखला खेल्नु भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गरेको छ। क्यानले सहभागी हुने टीमको भने टुंगो लगाएको छैन अनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 10 टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको मिति तय गरेको छ। प्रतियोगिता 22 फेब्रुअरीदेखि 23 मार्च 2027 हुनेछ। प्रतियोगिताको भेन्यू अर्थात स्थान भने सार्वजनिक गरिएको छैन।
0: सर्पको टोकाईपछि के कुरामा सावधानी अप्नाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाईको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सर्पदंश उपचारको कुरा। सर्पको टोकाईबाट हुने धेरै जस्तो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको विज्ञहरू बताउँछन्। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख मानिन्छ। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: चुसेर काटेर जड़ीबुटी प्रयोग गरेर धामी झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुफ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडोभन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
11: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने
1: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिरिया छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन, पाउँदैन। उहाँलाई चाहिँ चाँडोभन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
11: त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
1: भन्दा छिटो पुर्याउनु पर्यो।
11: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखिएको पनि छ, केही सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ, टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, यो चाहिँ के हो खास?
1: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टुकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन्स भन्छ, न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसके साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने, त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा विस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ।
2: सेनानी डाक्टर ताहिर अली अन्सारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा, त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ़दै नारायणी नदी आसपासमा डुबानको जोखिम साँझैसम्म सतर्कता अपनाउन पर्ने।
2: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
0: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायात कार्यालयमा सबैभन्दा 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ्दै,
2: भारतको झारखण्ड
12: बलियो भयो भने आँख बलियो हुन्छ। विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आकृति गर्ने,
12: दाँतको एक्सप्रेस सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
12: ध्यान दिनै पर्ने कुरा।
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एकमात्र डेन्टल
14: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50501।

0: घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, संवेदनशील भनेर चित्रण गरिनु गलत भएको आयोजकको भनाई। देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव, विपदबाट भन्दा 25% बढ़ीले सर्पदंशका कारण मृत्यु। रासायनिक मल ल्याउन सीमावर्ती भारतीय बजार पुगेका सर्लाईका दुई दाजुभाइ एक महिना भन्दा बढ़ीको जेल जीवनपछि जमानतमा रिहा हुँदै। निर्वासनको दुई वर्षपछि बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनाद्वारा सन् 2026 को अन्त्यसम्म स्वदेश फर्कने घोषणा, पार्टीमाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग। र जापानमा हुने 20 एसियाडमा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुने, कमजोर पूर्वाधारमा खेलाड़ीको प्रशिक्षण जारी।

0: लिएको नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा। सरकारले 7-13 भदौमा काठमाडौँमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुदङ गुरूङले कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर राईसँगको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाडौँ विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरी कार्यक्रम रोक्ने निर्देशन दिएका थिए। एक मन्त्रीका अनुसार सरकारको निर्णयले परराष्ट्र नीतिमै महत्वपूर्ण प्रभाव पार्ने भए पनि यो विषय मन्त्री परिषदमा समेत पेश गरिएन। हामीले आयोजकहरूलाई कार्यक्रम आयोजना नगर्ने राम्रो हुन्छ भनेर सल्लाह दिएका थियौं, किनकि यो संवेदनशील हुन सक्छ, यो धेरै विषय उठ्न सक्छन् र यसले सुरक्षा जोखिम पनि निम्त्याउन सक्छ। त्यसैले हामीले आयोजकहरूलाई कार्यक्रम रद्द गर्न उचित हुने सल्लाह दियौं। यस विषयमा छलफल भएको पुष्टि गर्दै मुख्य सचिव कार्कीले कान्तिपुरसँग भने, एक सुरक्षा निकायका प्रमुखका अनुसार सुरक्षा अधिकारीहरू भने विभिन्न कोडबाट कार्यक्रमको विश्लेषण गर्दै कार्यक्रमका लागि 18-19 दिन मात्र बाँकी रहँदा रोक लगाउने भन्दा पनि निगरानीलाई निरन्तरता दिने निष्कर्षमा पुगेका थिए। मुख्य सचिव कार्कीले निर्देशन दिनुभन्दा केही दिन अघि मात्रै गृहमन्त्री गुरूङले पनि कान्तिपुर संवाददाताहरूसँगको कुराकानीमा सहभागीले सुरक्षा जाँचको सामना गर्नुपर्ने भए पनि सम्मेलन स्थगित नहुने बताएका थिए। जुन महिना नाम दर्ताको समय सकिएपछि चिनिया कूटनीतिज्ञले निरन्तर दवाब दिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। 21 जुलाईमा चिनिया राजदूत चाङ माओमिङले सम्मेलनका विषयमा परराष्ट्र सचिव राईसँग छलफल गरेका थिए। बैठकबारे जानकार अधिकारीहरूका अनुसार राजदूत चाङले प्रत्यक्ष रूपमा सम्मेलन रद्द गर्न माग गरेका थिएनन्, तर कार्यक्रममा केही व्यक्तिले चीन विरूद्ध र तिब्बतका पक्षमा बोल्न सक्ने भन्दै सहभागिताबारे सचेत रहन आग्रह गरेका थिए। यसैबीच 29 जुलाईमा चाइनिज पीपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स सीपीपीसीसी का राष्ट्रिय समिति सदस्य तथा चिनिया बौद्ध संघका पूर्व उप प्रमुख इन सन काठमाडौँ आएका थिए। एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार उनले नेपाल भ्रमणका क्रममा तिब्बती सम्मेलनबारे छलफल गरेका थिए। उनी लुम्बिनी समेत पुगेका थिए। सनको भ्रमण र चिनिया राजदूतको परराष्ट्र सचिव राईसँग भेटवार्तापछि भारत स्थित तिब्बती नीति संस्थानका आधा दर्जन तिब्बती विज्ञहरूले सम्मेलनमा सहभागी नहुने जानकारी गराएका थिए। आयोजकहरूले भने सम्मेलनलाई संवेदन भनेर चित्रण गरिनु नै गलत भएको बताएका छन्। सन् 2022 नेपालमा नेपाल यो सम्मेलनको आयोजक छनौट भएको थियो, त्यसैले यो सम्मेलनको योजना भर्खरै मात्र बनाइएको भन्नु गलत हो। एक आयोजकले भने यसबारे 4 वर्ष अघि निर्णय भएको थियो र पेकिङ विश्वविद्यालय सहित धेरै चिनिया विश्वविद्यालयबाट ठूलो प्रतिनिधिमण्डल सहभागी हुने अपेक्षा गरिएको थियो। यता काठमाडौँ विश्वविद्यालयका एक प्रवक्ताले सम्मेलन कुनै तिब्बत पक्षीय वा चीन विरोधी नभएको बरू विशुद्ध प्राज्ञिक अभ्यास भएको भनेर विश्वविद्यालयले सरकारलाई बारम्बार स्पष्ट पारेको बताए। कार्यक्रम रद्द गर्न हामीमाथि अत्यधिक दबाव थियो उनले भने। यसैबीच काठमाडौँ विश्वविद्यालयका आयोजकको भूमिकाबाट पछि हटेको छ। अब सम्मेलन कहाँ र कसरी गर्ने भन्ने निर्णय तिब्बती अध्ययनका लागि अन्तर्राष्ट्रिय संघ आईएटीएसमै निर्भर रहनेछ। सम्मेलनका एक आयोजकले चिनिया दबावका पछाडि 1 जुलाईमा चीनमा लागू गरिएको नयाँ जातीय एकता कानून विरूद्ध तिब्बतीहरूको विरोध प्रदर्शन पनि हुन सक्ने बताएका छन्। एमनेस्टी इन्टरनेशनलका अनुसार सो कानूनमा सी चिन सिंह विचारधारा सहित चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक एजेण्डालाई अगाडि बढ़ाउन जातीय एकतालाई पूर्व शर्तका रूपमा परिभाषित गरिएको छ।
4: गर्मी शुरू भएसँगै सर्पदंशका घटना बढ़दै गर्दा मुलुकभर अस्पताल र उपचार केन्द्रमा सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनमको चरम अभाव भएको छ। एन्टी भेनम अभाव हुँदा विषालु सर्पले डसेका सयौं बिरामीको ज्यान जोखिममा परेको छ। यो वर्ष 1 वैशाखी यता मात्र विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु भएको छ भने 716 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस वर्ष विपदबाट भन्दा 25% बढ़ीको सर्पदंशले मृत्यु भएको छ। तर विभिन्न सर्पदंश उपचार केन्द्रको तथ्याङ्कले वास्तविक संख्या यसभन्दा धेरै बढ़ी रहेको देखाउँछ। सम्बन्धित निकायले समयमै जीवनरक्षक एन्टीभेनम उपलब्ध गराउन नसक्दा सर्पदंश उपचार केन्द्र र अस्पतालका स्वास्थ्यकर्मी गम्भीर अवस्थामा ल्याइएका बिरामीको उपचार गर्न कठिनाई भइरहेका छन्। संघीय सरकारले समयमै एन्टीभेनम खरिद नगर्दा मुलुकभर सर्पदंशको औषधि अभाव भएको सरकारी अधिकारीहरू नै स्वीकार छन्। मध्यप्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी उज्जवल यादवले भने पछिल्ला दिनमा विषालु सर्पको डसाईका घटना उल्लेख्य रूपमा बढ़ेका छन् तर हामीसँग एन्टीभेनमको एक डोज पनि बाँकी छैन। प्रदेश अन्तर्गतका अस्पताल र सर्पदंश उपचार केन्द्रहरूमा पनि आपूर्ति गर्न सकिएको छैन। गर्मी र वर्षायाममा नेपालमा सर्पदंशका घटना र त्यसबाट हुने मृत्यु बढ़ने गर्छ। उदाहरणका लागि कपिलवस्तुको गोरूसिंह स्थित सर्पदंश उपचार केन्द्रले मात्र वैशाखी यता 500 भन्दा बढ़ी सर्पदंशका बिरामीको उपचार गरिसकेको छ, जसमध्ये एक दर्जन भन्दा बढ़ी विषालु सर्पले डसेका थिए। राजगुमन र करेज जस्ता विषालु सर्पले डसेमा एउटै बिरामीलाई 20 भाइल भन्दा बढ़ी दिनुपर्छ। एउटा भाइललाई 3000 रूपियाँ भन्दा बढ़ी पर्छ, तर बजारमा किन्न पाइँदैन। सरकारले आफै किनेर स्वास्थ्य संस्था मार्फत निशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ। मध्यप्रदेशमा मात्र 27 सर्पदंश उपचार केन्द्र छन्। अस्पतालहरूले पनि सर्पदंशका बिरामीको उपचार गर्ने भएकाले प्रदेश आपूर्ति केन्द्रले ती अस्पताललाई पनि एन्टीभेनम उपलब्ध गराउनुपर्ने हुन्छ। मध्यप्रदेशका स्वास्थ्य अधिकारीहरूले संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पटक पटक एन्टीस्नेक भेनम माग गरे पनि उपलब्ध नभएको गुनासो गरेका छन्। मध्यप्रदेशलाई मात्र हरेक वर्ष 800-1000 भाइल एन्टीभेनम चाहिन्छ। यता लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकारीहरूका अनुसार प्रदेशका अधिकांश सर्पदंश उपचार केन्द्र तथा उपचार सेवा दिने स्वास्थ्य संस्थामा एन्टीभेनमको अभाव छ। विज्ञहरूका अनुसार स्वास्थ्य संस्थामा एन्टीभेनमको अभाव, कमजोर स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति अभाव, उपचार केन्द्र पुग्न ढिलाइ तथा सघन उपचार तथा डायलिसिस सेवाको अभाव लगायत कारणले सर्पदंशबाट धेरै मानिसको मृत्यु हुने गरेको छ। दुर्गम र ग्रामीण क्षेत्रमा त कतिपय बिरामी स्वास्थ्य संस्थामा पुग्नु अघि धामी झाँक्रीको शरणमा पुग्छन् वा घरेलु उपचारमा भर गर्छन्। यसले पनि मृत्यु जोखिम बढ़ाएको उनीहरूको भनाई छ।
3: आफ्नै खेतमा प्रयोग गर्नका लागि रासायनिक मल ल्याउन सीमावर्ती भारतीय बजार सोन वर्षा पुगेका सर्लाईका दुई दाजुभाइ एक महिना भन्दा बढ़ीको जेल जीवनपछि अन्तत जमानतमा रिहा हुने भएका छन्। भारत स्थित सीतामढ़ी जिल्लाको अदालतले हिजो सिंह दाजुभाइलाई जमानतमा छाड्ने आदेश दिएको अदालतका सह विशेष न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले दुवै दाजुभाइलाई धरोटीमा रिहा गर्ने निर्णय सुनाएको त्यहाँबाट हाम्रा सहकर्मी शिव पुरीले जनाएका छन्। गत 17 असारमा 2 बोरा युरिया र 6 बोरा डीएपी मल लिएर घर फर्कदै गरेका बलरा नगरपालिका 5 का 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहलाई भारतीय सीमा सुरक्षा बल र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। भारतीय अधिकारीले उनीहरूमाथि मल तस्करीको आरोप लगाएर सोन वर्ष थाना पुर्याएका थिए। पछि उनीहरूलाई सीतामढ़ीको डुमरा स्थित कारागार चलान गरियो। अदालतमा सिंह दाजुभाइको तर्फबाट डुमराका वकिल संजय कुमार झा र किरण चौधरीले बहस गरेका थिए। वकिल झाले न्यायाधीशको त्यसपछि अब 2 दिनभित्र दुवै दाजुभाइ जेलमुक्त हुने बताएका थिए।
4: सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार 4 महिनामै अनेक विवादले घेरिएको छ। सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब 1.5 दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ। सरकारका कतिपय निर्णयले सर्वसाधारणको जीविका समेत प्रभावित बनेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूची ल्याउँदा मुलुकमा सकारात्मक सन्देश प्रभाव भएको थियो, तर करिब 1 महिनामै बसोबास व्यवस्थापन योजना बिना सुकुम्बासी बस्ती खाली गराएको घटनाबाट सरकारको आलोचना हुन थाल्यो। पछि राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्री शाह उठेर हिँडेको विषयले आलोचित भए। सरकारले बजेट मार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा 3% समता कर लिने र बिजुलीमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयले सर्वसाधारणलाई चिड्यायो। आलोचनापछि शिक्षा र स्वास्थ्यको समता कर हटाइए पनि बिजुलीमा भ्याट कायम छ। बजेटमा व्यवस्था गरिएको समता कर नलिने निर्णय मन्त्री परिषदबाट गर्नु अघि नै प्रधानमन्त्री शाहले फेसबुकबाट सार्वजनिक गरेका थिए, जसका निर्धारण प्रक्रिया र पद्धतिमा प्रश्न उठ्यो। यो कार्य प्रधानमन्त्रीको पद अनुकूल नभएको र जवाफदेहिताबाट पन्छिने शैली भएको भन्दै धेरै टिप्पणी गरे। प्रधानमन्त्रीले फेसबुकबाट जानकारी दिएको भोलिपल्ट मात्रै मन्त्री परिषदले शिक्षा र स्वास्थ्य समता कर स्थगनको निर्णय गरेको थियो। त्रिवेणीको राजनीतिक शास्त्र केन्द्रीय विभागका उप प्राध्यापक अर्जुन ध्वज अर्याल सरकारका कतिपय गतिविधि अमर्यादित, असंवैधानिक र गैर कानूनी समेत देखिएको बताउँछन्। सरकार सबै पक्षलाई विश्वासमा लिए अघि बढ्नुपर्ने उनको सुझाव छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भने सरकारले प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह सुधार, डिजिटल शासन, सुशासन, आर्थिक अनुशासन, आयोजना व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्र लगायतमा प्राथमिकताका साथ काम भइरहेको दावी गरेका छन्। सरकारका कतिपय काममा ढंग पुग्न नसकेको राजनैतिक विश्लेषक तथा उप प्राध्यापक अर्यालको भनाई छ। उनले भने नियत असल होला तर कतिपय काममा तौर तरिका नपुगेको देखिन्छ। नतिजा मात्रै खोज्दा पनि समस्याको समाधान हुन सक्दैन। नागरिकलाई नबिझाउने गरी काम गर्नुपर्छ तर त्यसो हुन सकेको देखिँदैन। सरकारले सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने उनको भनाई छ। राजनीतिक विश्लेषक संजीव हुमागाई तीन चार दशकको राजनीति, अर्थतन्त्र, समाज माथि प्रश्न गरेर आएको सरकार र नेतृत्वले जस्तो जनादेश प्राप्त गरेको छ त्यसै अनुसार गतिविधि गरेको टिप्पणी गर्छन्। उनले भने विगतका सरकार र राजनैतिक दलहरूमाथि प्रश्न गरेर अहिलेको सरकार आएको हो। उनीहरूले पनि पहिलेको सरकारकै शैलीमा काम गर्नुपर्छ भन्ने छैन। सरकार अभ्यास र सिकाइका क्रममा छ। अहिले टिप्पणी गर्न हतार पनि हुन्छ। हुमागाई सरकारले आम अपेक्षाको सम्बोधन भने गर्न नसकेको टिप्पणी गर्छन्। उनले भने नयाँ सरकारको नीति तथा कार्यक्रम र बजेट पनि हेरियो, सुधारको प्रयास गरे जस्तो पनि देखिन्छ तर आम अपेक्षा सम्बोधन गर्न नसक्दा गुनासो बढ़ेको हो। अधिवक्ता खतिवड़ाले काम गर्ने क्रममा भएका त्रुटिलाई सामान्य रूपमा लिन सकिए पनि नियत बस्ने डर त्रास सृजना गर्न शक्ति प्रयोग गर्ने कार्यलाई सामान्य मान्न नसकिने बताए। काम गर्ने क्रममा त्रुटि हुनु सामान्य हो, अनुभवको अभावले पनि गल्ती भए प्राकृतिक मानिन्छ उनले भने। तर जताततै डर त्रासबाट नियन्त्रण गर्ने मनसाए सरकारमा देखिन्छ।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग संसदको कानून न्याय तथा मानव अधिकार समितिले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन सरकारको तर्फबाट दवाब दिएको भन्ने धारणा सहित विज्ञप्ति जारी गरेको तीन अन्तर्राष्ट्रिय संस्थासँग प्रष्टीकरण सोध्न निर्देशन दिएको छ। एमनेस्टी इन्टरनेशनल कमिशन अफ ज्युरिस्ट र ह्युमन राइट्स वाचले गत साउन 8 गते संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तीनजना न्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाउने धम्की सत्तापक्षले दिएको भन्दै विज्ञप्ति निकालेका थिए। ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिकाको अस्तित्वमा गम्भीर संकट उत्पन्न भएको जनाउँदै आपत्ति जनाएका छन्। विज्ञप्तिको विषयलाई लिएर समितिले समाज कल्याण परिषदलाई ती संस्थासँग प्रष्टीकरण सोध्न भनेको हो। हिजो भएको छलफलपछि समितिले ती संस्थासँग महाअभियोगको तयारीबारे ठोस प्रमाण समेत माग्न निर्देशन दिएको छ। समिति बैठकमा बोल्दै कानून मन्त्री सुविता गौतमले न्यायाधीशलाई राजनीतिक दबाव दिइएको भन्ने आधार ती संस्थाको विज्ञप्तिमा नभएको बताइन्। उनले भनिन्,
3: अब यो पोलिटिकल प्रेसर हेज रिपोर्टेडली बिन अप्लाइड भनेर भनेको छ। पोलिटिकल प्रेसर भयो भन्ने कुराको तथ्य कहाँ छ त? त्यो चाहिँ उहाँहरूले दिनुपर्ने होला नि त यहाँ। अनि न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न पोलिटिकल प्रेसर दिइराखेको छ भन्ने कुरा त यो त केही न केही कुराले पुष्टि गर्नु पर्ला नि त। यो पुष्टि भएको कुरा चाहिँ छैन।
2: ती संस्थाले संवैधानिक परिषद सम्बन्धी सरकारले ल्याएको अध्यादेशबारे समेत प्रश्न उठाएका थिए। मन्त्री गौतमले अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएको बताइन्।
3: कन्स्टिट्यूशनल काउन्सिल एक्ट अमेन्ड गर्ने विषय छ, अर्डिनेन्स ल्याउने विषय छ, अध्यादेश ल्याउने नल्याउने भन्ने विषय सरकारको संविधान प्रदत्त अधिकार हो। के अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै यो अध्यादेशको एक्सर्साइज गरेको हो त? एउटा पार्टी सरकारमा आएर मात्रै एक्सर्साइज गरेको विषय हो त? यदि यो एक्सर्साइज गर्नै नमिल्ने विषय थियो भनेदेखि, गैर संवैधानिक विषय थियो भनेदेखि, सर्वोच्च अदालतमा नेपाल सरकारले गरेको काम चाहिँ गलत भयो भनेर किन गएन कोही पनि? किनभने हिजोको दिनमा त अध्यादेशहरू हिजोको दिनमा सरकारहरूले अभ्यास गरेकै हो नि। कार्यकारिणीको संविधान प्रदत्त अधिकारलाई कसरी यहाँनिर गभर्मेन्ट इम्प्रोपरली अमेन्डेड कन्स्टिट्युसन इम्प्रोपरली भन्ने त्यो अड्यासिटी चाहिँ के हो मैले बुझेको छैन।
2: समितिको बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूसँग स्पष्टीकरण माग्ने विषयमा समितिका सदस्यले फरक धारणा राखेका थिए। सत्तारूढ़ राष्ट्रपतिका सांसदहरूले ती संस्थालाई जवाफदेही बनाउनु पर्ने बताएका थिए। विपक्षी कंग्रेस एमाले र नेकपाका सांसदहरूले समितिका क्षेत्राधिकार बाहिर गएर अन्तर्राष्ट्रिय समितिहरूले व्यक्त गरेको चिन्तालाई स्पष्टीकरण माग्न नहुने धारणा राखेका थिए।
4: नेपाली कंग्रेसले सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिनका स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। पत्रकार सम्मेलनमा कंग्रेसका प्रवक्ता देवराज चालिसेले सरकारी समितिको सट्टा न्यायिक आयोग बनाउनु पर्ने आफूहरूको माग रहेको बताए। उनले भने,
5: हामी भन्न चाहन्छौं नेपाली कांग्रेस स्पष्ट छ, यो घटनाको निष्पक्ष स्वतन्त्र र विश्वास योग्य छानबिन गर्न हाल सरकारले बनाएको समिति सरकारको कमजोरी लुकाउने समिति हो। यो जुन संस्थाको कमजोरी छ त्यही संस्थाले आफ्ना कमजोरी लुकाउन बनाइएको समितिले यसको स्थायी समाधान दिँदैन, फेरि यस्ता घटना नघटोस्, यो किन संवेदनशील विषय हो, यस्ता चिजहरू दोहोरिएर घट्नु हुँदैन। त्यसमा सरकारी कमजोरी लुकाउने समितिका प्रति हाम्रो विश्वास छैन र त्यसैले सरकारी समिति होइन स्वतन्त्र निष्पक्ष र विश्वसनीय उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्दछ।
4: वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको कंग्रेसले आरोप लगाएको छ। प्रवक्ता चालिसेले भने,
5: विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्ध हरकत बढ्दैछ सरकारको, सर्वसत्तावादी अभ्यास हो यो। नेपाली कांग्रेस सभापति लगायत विभिन्न संचार क्षेत्रका सम्बन्धित व्यक्ति र कार्यालयमा लक्षित गरी गृह मन्त्रालयकै संरक्षण र निर्देशनमा आपराधिक मनोवृत्ति भएका केही व्यक्तिहरूबाट सवारी साधन प्रयोग गर्ने, निगरानी राख्ने, त्रास सिर्जना गर्ने जस्ता निन्दनीय कार्य भयो।
4: प्रतिपक्षी नेपाली कंग्रेसले नेपालीले राहदानी खरिद प्रक्रियामाथि समेत प्रश्न उठाएको छ। त्यस्तै नेपाली कंग्रेसले भ्रष्टाचारका मुद्दामा दोहोरो मापदण्ड, गृहमन्त्री सम्बन्धी विवाद, सुकुम्बासी समस्या, निजी क्षेत्रमाथिको दबाव, मल अभाव, एलपी ग्यास लगायतका समेत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
2: कान्तिपुर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बढीमालीका पूजाका लागि डोटीबाट सदियोदेखि चल्दै आएको पैदल तीर्थयात्राको तयारी अघि बढ़ेको छ। 15 दिन लामो यो पैदल तीर्थयात्रा डोटीको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको जीवन्त प्रतीक मानिन्छ। पेटारो पठाउने र बढीमालीका पूजा गर्ने परम्परा राज्य स्तरकै महत्वपूर्ण अनुष्ठानका रूपमा निरन्तरता पाइरहेको हो। थप जानकारी सहित धनगढ़ीबाट सहकर्मी अर्जुन शाहको रिपोर्ट।
6: सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम बढीमालीका पूजाका लागि भदौ 2 साताको पर्खाई शुरू भइसकेको छ। बढीमालीका यात्रामा जानेहरू आवश्यक तयारीमा पनि जुटिसकेका देखिन्छन्। यसै मिश्रमा इतिहास र आस्था जोड्ने डोटीको प्राचीन पेटारो विशेष पूजा सामग्रीको तयारी पनि उत्तिकै जोड़तोड़ले शुरू भइसकेको छ। बढीमालीका पूजाको 15 दिन अगाडि आउँदो साता साउन 28 डोटी गौडा हालको जिल्ला प्रशासन कार्यालयबाट परम्परागत पूजा सामग्री सहितको सरकारी टोली बढीमालीकाको पैदल यात्रामा निस्किँदैछ। डोटीबाट पठाइने यो पेटारो परम्परा सुदूरपश्चिमको इतिहास र आस्थाको प्रतीक अनि संस्कृतिको गौरव मानिन्छ। डोटी गौडाबाट हरेक वर्ष पेटारो सहित सरकारी पूजा टोली बढीमालीका प्रस्थान गर्ने परम्परा केवल धार्मिक अनुष्ठान मात्र होइन, यो परम्परा त यस क्षेत्रको इतिहास, संस्कृति र आस्थाको जीवन्त प्रमाण पनि हो। श्रावण औंसीको अघिल्लो दिन डोटीको दिपायल स्थित दिलपेश्वर मन्दिर परिसरमा रहेको बढीमालीकाकै गुठी जग्गामा रोपाई गरिन्छ। रोपाईका क्रममा मन्दिरका पुजारी र स्थानीयले फुरुडी धानको बिउबाट बनाइने एक प्रकारको फूल जिल्ला प्रशासन कार्यालयमा ल्याइन्छ। शैलेश्वरी मन्दिरका पुजारी प्रेम शंकर भट्टका अनुसार बढीमालीका पठाइने पेटारो दिपायलको दिलपेश्वरबाट आएको फुरुडीका साथ जिल्ला प्रशासन कार्यालय र शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले पेटारोको रूपमा तयार गर्दछन्। पेटारोमा चाँदीको काइयो, चाँदीको छत्र, सुनको जलप लगाइएका गहना सहितका श्रृंगार सामग्रीहरू, सुनकै जनै, चाँदीको बाँसुरी लगायतका पूजा सामग्री रहने गर्दछन्। 2058-59 सालसम्म यी पूजा सामग्रीका लागि गृह मन्त्रालयबाटै बजेट आउने गर्थ्यो, तर पछि मन्त्रालयबाट बजेट आउन छाडेपछि शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले नै पेटारोको व्यवस्थापन गर्दै आएको छ। पुजारी भट्टकै भनाइमा विक्रम सम्बत 1847 अमरसिंह थापाको नेतृत्वमा तत्कालीन डोटी राज्य नेपालमा गाडिएपछि पुष्कर शाहको पालाबाट डोटी गौडाको तर्फबाट बढीमालीकामा पेटारो पठाउने चलन शुरू भएको मानिन्छ। बढीमालीका पूजा यात्राका लागि डोटीको सरकारी टोलीको औपचारिक शुरूआत श्रावण औंसीको अघिल्लो दिनबाटै शुरू हुन्छ। शैलेश्वरीका पुजारी भट्टका अनुसार पेटारो बढीमालीका पठाउने दिन सिलगढ़ीमा आराधनाका साथसाथै विशेष उत्सवका रूपमा पनि मनाउने प्रचलन छ। सरकारी पूजा टोलीको यात्रा प्रतिपदाका दिनबाट सिलगढ़ीबाट शुरू हुन्छ, जसको मार्ग र वासस्थान पूर्व निर्धारित हुन्छ। दिपायलबाट ल्याइएको भुरुडी सहित श्रावण प्रतिपदाका दिन बिहान सिलगढ़ी क्षेत्रका बासिन्दा र सरकारी निकायले पूजा सामग्री जिल्ला प्रशासन कार्यालय सिलगढ़ीमा ल्याउँछन्। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र पुजारीहरूले विशेष पूजा अर्चना गरेपछि शैलेश्वरी मन्दिरमा पूजा अर्चना गरिन्छ। शैलेश्वरीमा तयार पारिएको पेटारोको विशेष पूजा सम्पन्न भएपछि पूजा टोली नाचन थली स्थित मालिका मन्दिरमा पुग्छ, जहाँ मालिका मन्दिरमा पनि सुरक्षा अधिकारीहरूको उपस्थितिमै विशेष पूजा अर्चना सम्पन्न हुन्छ। नाचन थलीमा पूजा अर्चना पछि अन्तत सरकारी पूजा टोली बढीमालिकाको 15 दिने पैदल यात्रातर्फ अगाडि बढ्छ। सरकारी टोलीले बढीमालिकासम्मको तीर्थयात्रा पूरा गर्न 15 दिनको लामो दूरी तय गर्दछ। त्यस अवधिमा तीर्थयात्रीहरूले गाड़ी चढ्न पाउँदैनन्, उनीहरूले पैदल हिँड्नुपर्ने परम्परा छ। सदियौंदेखि निश्चित भइआएका ठाउँमा उनीहरू बास बस्दै पूजा गर्दै अगाडि बढ्छन्।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: कर्ण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग लामो समयदेखि काममा प्रगति नभएका पुलका ठेक्का तोडिएपछि नयाँ ठेक्का लाग्न कठिन हुने गरेको पाइएको छ। पुलको ठेक्का तोडेको वर्षौं बित्दा पनि त्यसमा नयाँ ठेक्का हुन नसक्दा सम्बद्ध निकायले त्यसको लाभ लिन सकेको छैन। पुराना ठेक्का तोडेर नयाँ ठेक्का गर्दा त्यसमा निर्माण कम्पनीले रूचि देखाउने गरेका छैनन्। आयोजनाले तयार पारेको लागत अनुमान भन्दा बढ़ी प्रस्ताव गर्दा पनि सम्झौता हुने गरेको छैन। त्यसको एउटा उदाहरण हो जाजरकोटबाट रूकुम पूर्व जोड्ने भेरी नदीको पुल। पुष्पलाल मध्य पहाड़ी राजमार्ग अन्तर्गत पर्ने सो पुलको ठेक्का तोडेको चार वर्ष पुग्न लाग्दा पनि नयाँ ठेक्का लागेको छैन। राजमार्ग अन्तर्गत सड़क तयार भए पनि पुल नहुँदा त्यस क्षेत्रका स्थानीयले शास्ति खेपिरहेका छन्। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। विगत दुई वर्षदेखि भारत निर्वासनमा रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले सन् 2026 को अन्त्यसम्म स्वदेश फर्कने घोषणा गरेकी छन्। मेरो स्वदेश फिर्तीको मिति पछि घोषणा हुनेछ, तर म यही वर्षको अन्त्यसम्ममा आफ्ना जनताहरू समक्ष फर्कनेछु। नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले भने उनले आफू पुर्ख्यौली घर टुङ्गीपारा जाने तयारीमा रहेको समेत जानकारी दिएकी छिन्। हसिनाले आफ्नो पार्टी माथिको प्रतिबन्ध पनि तत्काल फुकुवा गर्न माग गरेकी छन्। जापानको नागायोमा हुने बीसौं एसियाली खेलकुदमा नेपालले 22 खेलमा 136 खेलाड़ीलाई सहभागिता गराउने भएको छ। 80 पुरूष र 56 महिला खेलाड़ी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले बताएका छन्। यस्तै एसियाली खेलकुदका लागि विभिन्न खेलका खेलाड़ीहरू युद्धस्तरको तयारीमा जुटिरहेका छन्।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको

0: सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852555768, 9852555768।
2: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ।
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-77-75।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9861-39-444
6: र 0295-90-155।
7: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्त

0: अंक प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा सात नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065 98421552564 98421926987 र 98520551906।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262
2: 98105555580
3: र व्हाट्सएप नम्बर 98520286।
4: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98520161580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खबर खुशीको खबर खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295-75-267, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू:
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295-90-6667 र 98-420-22-6667।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
8: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
11: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार संखुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार संखुवा सभा।
5: प्रोप्राइटर सुनु एन भीमकदाइली।
4: सम्पर्क 0291404084 र 98040458027। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000900062।
5: के त तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खुल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98615349444
9: र 0295901055।
8: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी एक, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए त्यसको लागि त हाम्रै खादबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचौं गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 029562061
4: 029570315
5: र 98520601177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
16: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: नमस्कार है वडा अध्यक्षज्यू।
20: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
19: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
20: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
19: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
20: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
19: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
21: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
22: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
19: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 98422776।
24: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक बुद्धचोक बाट दूरसञ्चार जाने बाटो।
18: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46
3: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन्नि
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमिकर सिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
8: साथमा ल्याउनु पर्ने कागजातहरू नेपाली नागरिकताको प्रमाण पत्र जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-5-20-72-631 खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय मानी भन्ज्याङ सङ्खुवा सभा
9: अनि कहाँ व्यर्थ रहनै छ के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यथित हुन्छ तपाईँका मेषादी 12 राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छु हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपालभरका विभिन्न रेडियो स्टेशनहरूबाट हामी एकै साथमा प्रसारित भइरहेका छौं तपाईँ सम्पर्कमा रहेर आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू भने लिन सक्नुहुनेछ म कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा छु

0: आज मिति 2083 साल श्रावण 21 गते आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 अगस्त 6 तारीख नेपाल सम्मत 1146 दिल्लांगा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण कृष्ण पक्ष सूर्योदयमा अष्टमी तिथि 25 घड़ी 10 पला दिनको 3 बजेर 34 मिनटसम्म भरणी नक्षत्र 31 घड़ी 34 पला दिनको 6 बजेर 8 मिनटसम्म गण्डयोग 21 घड़ी 13 पला तैतिलकरण 52 घड़ी 30 पला आज आनन्द आदि योगमा भने पद्मयोग रहेको छ। आजको दिनमानको समय 33 घड़ी 14 पला बिहान सूर्योदय 5 बजेर 30 मिनट जाँदा भयो भने साँझ सूर्यास्त 6 बजेर 48 मिनट जाँदा रहनेछ। आज गोरखकाली पूजा आजको पञ्चाङ्गमा उल्लेख गरिएको छ। अब जानकारी गराउँ आजको ग्रह गोचर। सूर्य यतिखेर कर्कट राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था मेष राशिमा रहेका छन्। मंगल ग्रह यतिखेर मिथुन राशिमा रहेका छन्। बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजका ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका दिनहरूलाई कसरी हामीले अगाडि बढ़ाउन सकिन्छ भन्ने कुरामा तपाईँहरूलाई हामी जानकारी गराउँछौ। अबको क्रममा तपाईँको राशिले के भन्छ, आजको मेष आदि 12 राशिफल कसरी अगाडि बढ्छन्, तपाईँको राशिफल अबको क्रममा यस प्रकार हुनेछ। एउटा कुरो जानकारी गराइहालौं, आज 21 गते जन्मिने सम्पूर्ण जातकको भने मेष राशि रहनेछ। रात्रिको 11 बजेर 47 मिनटसम्म जन्मिनेको मेष राशि, तत् उपरान्त भनेको तत्पछाडि त्यस पछाडि जन्मिने जातकको भने वृष राशि रहने योग रहेको छ। अब मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। पहिलो राशि मेष राशि हुनेको लागि काम आजको दिनमा सकारात्मक छ। लेनदेनको हिसाबमा आज विशेष ख्याल दिनुहोला, अन्यथा घाटा बेहोर्नु पर्ने सम्भावना देखिएको छ। पठन पाठनको हिसाबमा हेर्दा आजको दिनबाट तपाईँको लागि कार्य राम्रो रहने योग छ। चन्द्रमा 12 हुँदै गर्दा यतिखेरको अवस्थामा तपाईँको लागि कर्मस्थानको राहु बनेको छ। दुईटै हिसाबबाट राम्रो युगहरू छैनन्। आजको दिनमा भगवान शिवको नाम संकीर्तन गर्दै अगाडि बढ्नु राम्रो मानिन्छ। वृष राशिले काम गर्दाखेरि विशेष सावधानीका साथमा अगाडि बढ्नुहोला। आजको दिनमा विशेष आफ्नो गोपनीयता भंग नगरेको नै राम्रो हुने योग छ। दिन पराक्रमिक छ, राजयुक्त परेको दिन छ। खेलकुदमा, व्यायाम क्षेत्रमा आजको दिन मन अतिरञ्जित रहने खालको योग छन्। प्रेममा भने अलिकति अशुभ खालका संकेतहरू देखिएका छन्। बाबा आमासँगको सम्बन्ध सुधार, पठन पाठनमा राम्रो रहने योग छ। कर्कट राशि हुनेको लागि सरकारी जागिरमा पदवृद्धि हुनका साथसाथमा इष्टमित्रहरूले साथ दिने खालका योगहरू पनि राम्रो छ। मन परेका व्यक्तिसँग भेटघाट हुनेछ। अचानक पूर्व प्रेमिका प्रेमहरूसँग भेटघाट हुने अथवा भनौं आजको दिनमा अचानक पुराना साथीभाइसँगको भेटघाटले गर्दा दिन राम्रो खालको योग आजको राशिबाट संकेतहरू राशिमा देखिन्छ। पेटको समस्या, नसाको समस्याले औषधि मूल्यमा धन खर्च वृद्धि हुने संकेत देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ। आजको दिनमा धनस्थानमा शुक्र निज हुँदा वाणिज्य कर्ममा अलिकति ख्याल नगरे शेयर बजारमा घाटा आजको दिनबाट संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। आजको दिनमा उन्नति र प्रगतिहरूको लागि पनि वातावरण राम्रो भएको छन् भने गर्दै आएका हरेक कामबाट तपाईँको लागि दिन शुभ खालको योगहरू आजको राशिबाट संकेत देख्न सकिन्छ। आजको दिनमा उन्नति र प्रगतिको लागि तपाईँले भगवान विष्णुको नाम संकीर्तन गर्ने, आफ्नो नजिकै भएको देवालयको दर्शन गर्ने गर्नुभयो भने शुभ हुन्छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: सोच असत्य राम्रो र उत्कृष्ट रहनेछ। सातङ्गहरूको ग्रहले गर्दा मन परेका व्यक्तिहरूसँग अचानक भेटघाट रहनेछ। पठन पाठन सुधार वैदेशिक यात्राको कामहरू रोकिएको छ भने सुधार हुने राशिबाट संकेत छ भने। बाह्रौं शुक्र आफ्नो घरको स्वामी भएकाले कहिलेकाहीँ भने आफ्नो टाउको सम्बन्धीको समस्या मामलीहरूसँग मनमुटाव वृद्धि रहने योग भने देखिन्छ। आजको दिनमा उन्नति र प्रगति राम्रो छ। अलिकति शत्रु वृद्धिको सम्भावना धेरै रहेको छ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नुहोला। आजको दिनमा तपाईँपट्टि शत्रुहरूको धेरै वृद्धि रहन सक्ने योग भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुनेछ। उन्नति अनि प्रगतिको लागि तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। इष्टमित्र साथीभाइहरूसँगको योगले आजको दिनमा तपाईँको लागि सकारात्मक बनाएको छ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। तेस्रो शनि दाजुभाइसँग मनमुटा वृद्धि धनस्थानको राहु आँखाको अलिकति केही कमी कमजोरी समस्या आइपर्न सक्छन्। सातौं बृहस्पति र सूर्यले सरकारी जागिरमा पदवृद्धिको सम्भावना धेरै राम्रो देख्न सकिन्छ। प्रगतिको लागि धेरै कुरामा वातावरणहरू राम्रो छ। आजको दिनमा लामो दूरको यात्राहरूबाट सहज हुनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू पनि राम्रो देखिएको छ भने अवसर पाएको खण्डमा व्यापारमा पनि लगानी गर्दा सुरक्षित भइनेछ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक रमझममा दिन व्यतीत राशिमा संकेत छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम सतीश दर्पणको व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, कहाँदेखि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रममा हामीले बोलेका कुराहरू कतिको मनपर्छन्, कहिले काहीँ फिडब्याक दिँदै जानुहोला, कहिले काहीँ फेसबुकतिर पनि फिडब्याक दिनु, कहिले काहीँ हाम्रो पात्रोमा गएर सनातन रेडियो नेटवर्कमा पनि कहिले काहीँ भन्दै जानुहोला, र कहिले काहीँ फोनबाट पनि कहिले काहीँ सुनाइदिनुहोला। आनन्द लाग्छ तपाईँहरूको बोली सुन्दा, होइन? तपाईँहरूले राम्रो भन्नुहुन्छ, कसैले कसैले नराम्रो भन्नुहुन्छ। अहिलेसम्म मेरो फेसबुकमा अथवा मलाई फोन गरेर भन्ने 0.5% भनेको 1% पनि हुनु न कि राम्रो भएन भन्ने। अस्ति मैले एउटा ठ्याक्कै हेरेर कुरो गर्छु ल, मैले पेजमा एउटा के पोस्ट गरेको थिएँ भने, तपाईँहरूको चिनालाई हामीले कुरियर गर्न मिल्छ भनेको थिएँ। भनेको तपाईँहरू अब सबैलाई थाहा नहुन सक्छ, कतिलाई त मैले चिना टिप्पणी बनाउँछु भन्ने कुरो थाहा रहेछ, जबकि नेपालको सर्वोत्कृष्ट चिना हामी नै तयारी गर्छौं, होइन? जहाँ पञ्चकुण्डली ग्रह स्पष्ट सहित भएको, बुझ्नुभयो, जसले ग्रह स्पष्ट सहित ग्रहको उदय हो कि बक्री हो कि मार्गी हो कि अस्त हो कि, यी सब कुराहरूलाई लेखेर 5 कुण्डली हामी तयारी गर्छौं। कतिलाई थाहा हुँदैन नि त, होइन? मैले के भने, तपाईँको चिना टिप्पणी बनाएर तपाईँको गाउँसम्म कुरियर गर्छौं हामी भने मैले, होइन? अनि एकजना भक्तले के बोल्नुभयो दाजुले, कमेन्ट गर्नुभयो क्या, कतिको बुद्धि भएको मान्छेले पढ्नुभयो थाहा भएन मलाई। मैले उहाँलाई रिप्लाई त त्यहीँ दिइसकेको छु, सायद अहिले म यहाँ खोज्दैछु कमेन्ट, तर उहाँले डिलिट गर्नु भएको छ कि जस्तो लाग्यो, र पनि हेर्दैछु ल। उहाँले साँच्चै के उहाँले कमेन्ट डिलिट गर्नु भएको जस्तो लाग्यो मलाई, एकचोटि हेर्ने प्रयास गर्छु म अझै पनि के छन्, होइन? उहाँले पक्कै पनि कमेन्ट डिलिट गर्नु भएको जस्तो लागिरहेको छ। ए होइन होइन, कमेन्ट अर्कैमा रहेछ, मैले अर्कैमा हेरिरहेको रहेछु है। तेज साम्पाङ हलम्बु भन्ने मान्छेको फेसबुकबाट आएको छ, जहाँ मैले चिना सम्बन्धी कुरियर सम्बन्धी भनेर पोस्ट गरेकोमा तिम्रो प्रत्येक कुरामा पैसा कमाउने मात्र भन्नुभयो उहाँले। मैले उहाँलाई कमेन्ट दिएँ, रिप्लाई दिएँ, सेवा सँगसँगै पारिश्रमिक त लिनु परेन र हजुर लेखेँ। मैले त्यस्तो के र चाहिँ पैसै मात्र हेरेर काम चाहिँ गरेको देख्नु भएन है, सोच परिवर्तन गर्नुहोस् क्या, कसैले पनि निशुल्क काम गर्दैन, तपाईँ पनि कहीँ केही गर्दै हुनुहुन्छ भने पैसा खोज्दै हुनुहुन्छ, किनकि पैसा पनि आवश्यक चिज हो। पैसा पनि भने त्यहाँ 4 लाइक गर्नु भएको छ, विशेष धन्यवाद। कोही कोही यत्रो धेरै फेसबुकमा पोस्टहरू आउँछन् मेरा, तपाईँहरूले पनि फलो गर्नु भएको छ, त्यहाँ गएर हेर्नुहोस्, कमेन्ट नराम्रा खालको कमेन्ट आउँदैनन् कहिले काहीँ, यस्तै विशेष सोच परिवर्तन नभएको मान्छेहरूले मात्रै गरिदिनुहुन्छ, अरू सबै कुरा ठिक छ है। फेरि उहाँले, मलाई लाग्छ उहाँले मेरो कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ जस्तो लागिरहेको छ, फेरि उहाँको कमेन्ट गराए अनुसार चाहिँ, होइन? त्यसो भएको हुँदा हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास लागिरहेका छौँ। यतिखेर हामीसँग कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ?
1: हेलो,
0: राधे राधे हजुर। ए प्रभु, राधे राधे।
1: Hello?
0: प्रभु, राधे राधे।
1: Hello?
0: मेरो आवाज सुन्नु भएको छैन हजुरले?
1: हेलो,
0: उहाँले हेलो कि हेलो दिइरहनु भएको छ, उहाँसँग हाम्रो फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ, कम्तीमा राधे श्याम भन्नु, ओम नमः शिवाय भन्नु, साउनको महिनामा छौँ, हर हर महादेव भनिदिनु न बरु, कति राम्रो छ, के को यो हेलो हो है। हामी आफ्नो पहिरन भुल्यौं, हामीले आफ्नो भाषा भुल्यौं, हामीले एउटा हाम्रो नियम भुल्यौं, होइन? हाम्रो हामी अहिले कुन माटोमा उभिएका छौं भन्ने कुरा पनि भुलिसक्यौं। मिल्ने भएदेखि भुलिसक्थ्यौं आमा, आफ्नो आमा बाबा मिल्दैन, त्यही आमाबाले देखाउनु पैसा नभए त कसले राख्थ्यो र बाँकी यहाँ, होइन? वास्तवमा त्यो हो क्या, मैले धेरै कुरो ख्याल गरेको छु। बाबा आमाले जुन दिनसम्म पैसा दिइरहन्छन्, बाबा आमा प्यारा हुन्छन्, अनि जब विवाह गर्नुहुन्छ अनि अलिकति टाढा बस्नुहुन्छ, आफ्नो अलिकति कमाइ हुन थाल्छ, अनि जब त्यो बाबा र आमाको पैसा, खसी बेचेका, घिउ बेचेका पैसा, होइन तरकारी बेचेका पैसा भनौँ न, रुद्राक्ष अलैँची बेचेको पैसा, बाबा आमाले काम गरेर रात दिन काम गरेर छोरालाई पढाएर दिएको पैसा जब आफूले अलिकति कमाउन थालिन्छ, बाउ र आमाको पैसा चाहिँदैन, त्यस दिनदेखि बाउ र आमालाई एकचोटि दसैँमा बाध्यताले खसी खानको लागि त्यही घरमा जान्छन्, तँभन्दा पहिले घर फर्केर आउनेवाला छैनन्। राधे राधे सुन्दा सामान्य शब्द लाग्छ, तर त्यो शब्द तपाईँले आफ्नो घरमा घटेकोलाई थाहा हुन्छ, मन कति पोल्छ त्यो छोरा छोरीप्रति, बुहारीप्रतिको प्रेमले। तर ती छोरा र छोरी जुन दिनसम्म बाउको पैसा लिनु थियो लिए, अब आफ्नो कमाइ आउन थाल्यो है, अब त दिन त परैको कुरा भए, घर आउन पनि छोड्छन् क्या, दसैँमा आउँछन् फेरि टिको लाउने न्युले, त्यो पनि फेरि घटस्थापनादेखि आउँछन्, आएकोदेखि खाएको खाई गर्छन् फेरि त्यही मासु मात्रै, अनि टिको लाइफ हो त, ससुराली गयो, ससुरालीबाटै अफिस गयो, सक्यो, फेरि घर त छैन, अनि बाबु र आमाको लागि आएका रहेछन्। त्यसो भएको हुँदा हामीले सोच्ने बेला आएको छ, हाम्रो धरातल हामीले सोच्ने बेला आएको छ, मैले के खाँदैछु, मैले कस्तो वस्त्र लाउन थालेको छु, म कस्तो खालको शब्द बोलेको छु, म कुन देशको नागरिक हो, मेरो देशको पहिचान के हो, खै गयो भाँडमा अब सबै भन्दाखेरि नमिठो सुनिन्छ है, तर वास्तवमा सोच्नुहोस् है, आज एक दिन एक मिनट तपाईँले आँखा चिम्मा गरेर सोच्नुहोस् मैले भनेको कुरा हो कि होइन। कोही हुनुहुन्छ यतिखेर, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म गुरुबाकोट एक माइलदेखि भावना बिक।
0: भावना बिक कुन जिल्लाबाट भन्नुभयो?
1: सुर्खेत।
0: सुर्खेतबाट भावना जी कुन ठाउँमा हुनुहुन्छ अहिले? सुर्खेतको
1: सुर्खेत मालारानी हो गुरु।
0: हजुर
1: सुर्खेत मालारानी।
0: माला पानी भन्ने ठाउँमा कुन रेडियोमा कार्यक्रम बज्छ?
1: अहिले भेरी एफएममा हो, माला रानी हो।
0: भेरी एफएममा कार्यक्रम सुनिरहनु भएको छ आज?
1: हजुर।
0: भन्नु त कसको बारेमा हेर्नुहुन्छ आज?
1: मेरो आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
1: 2064 साल 11 महिना 19 गते।
0: मैले हजुरले भने कुराहरू केही पनि मिलेन, एकचोटि फेरि घरमा बसेर कपीमा लेखेर फेरि फोन गर्नु है त। अहिले छुट्टिन्छु, राधे राधे।
1: 2064 साल 11 महिना 19 गते
0: मिलेन क्या, तपाईँले भनेको मिलेको छैन, एकचोटि फोन राखेर फेरि मलाई भोलि फोन गर्नुहोला। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामीलाई फेरि पनि तपाईँलाई बारम्बार मैले जानकारी दिइरहेको छु क्या, कार्यक्रम कतिको सुन्नुहुन्छ मलाई थाहा छैन, कार्यक्रम सुन्ने मान्छेलाई त यति थाहा हुनुपर्छ कि मैले भन्ने बेला वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैत हामीले कुन महिनामा भनेका छौँ, कति महिना भनेका छैनौ, प्रश्नलाई राम्रोसँग बुझ्नु होला तपाईँले, अनि उल्टो उल्टो बोल्नुभयो, त्यही त भन्छु म, कति हतारिएको, किन हतारिएको, कहाँ जान हतारिएको होइन, यतिका वर्ष कार्यक्रम सुन्नु भएको छ, दशौं वर्ष भयो तपाईँले कार्यक्रम सुन्न थाल्नु भएको र पनि केही छैन, फेरि फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर म यहाँ उदयपुरको कटारी नगरपालिका
0: कटारीबाट। अनि हजुरको शुभ नाम?
2: यादव कुमार राई।
0: यादव कुमार राई कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज यादवजी?
2: खोटाङ एफएममा हो हजुर।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले कहाँ मात्रै?
2: दैनिक रूपमै सुनिरहेको हुन्छु।
0: लु भन्नु त अहिले कसको बारेमा हेर्नुहुन्छ?
2: मेरो छोराको बारेमा।
0: सबै कुरा कपीमा लेख्नु भएको छ कि छैन?
2: हजुर हजुर छ।
0: भनिदिनु त साल महिना गते समय?
2: 2082 साल।
0: हजुर।
2: पुष महिना?
0: हजुर।
2: 2 गते?
0: हजुर।
2: बिहिबार?
0: हजुर।
2: बाह्र बजेर पन्ध्र मिनट
0: कहिलेको
2: हजुर
0: दिउँसो कि राति
2: दिउँसोको
0: फेरि भन्नु एकचोटि 2082 साल पुष महिनाको 2 गते बिहिबार हो मिलेन तपाईँले भनेको मिलेन अनि कपीमा के लिनु भयो हेर्नु त त्यही भएर तपाईँहरू जे मन लाग्थ्यो बोलिदिनुहुन्छ क्या मैले हो भनेर हेर्दै अहिले पुरै फरक आउँथ्यो हो कि होइन
2: हजुर बुधबार चाहिँ हो
0: कहाँ जन्मेको बच्चा हो
2: यही कटारीमै हो
0: कटारी कुन जिल्लामा पर्छ
2: उदयपुर जिल्ला
0: उदयपुर जिल्लामा पर्छ 82 साल पुष महिनाको 2 गते बुधबार 12:15 विशाखा नक्षत्रको चौथो पावर नाम जुर छ तोबाट नाम आउँछ तोयनाथ छोरा हो
2: हजुर
0: छोरा हो तपाईँको
2: हजुर छोरा
0: तोयनाथ नाम आउँछ वृश्चिक राशि हुन्छ के नाम राख्नु भएको छ गुरुबाले त्यहाँ
2: तपाईँलाई नै जुराउन लागो तपाईँले भन्नुभएको थियो डीबाट
0: केबाट
2: डी डी दादाको डी
0: 82 साल कि 83 साल कि 21 साल हो
2: 82 साल
0: त तपाईँले जे मन लाग्थ्यो बोल्नु भएको कपीमा लेखेर फोन गर्नु भोलि है भन्ने बेला छोरा पाउनु फोन काट्नुभयो छोरा पाउने एउटा अनि फेरि फोन गर्ने एउटा अनि फेरि मलाई गाली गर्ने एउटा के भन्ने खै होइन असाध्य गाह्रो हुन्छ क्या हजुर के भन्ने अब नभन्ने भन्नुपर्छ भन्यो भने त्यहाँ उल्टो उल्टो कुरा सुन्नुहुन्छ अब मलाई ऊ बेला सात महिना गते समय के दिनुभयो थाहा छैन अनि अहिले चाहिँ फेरि अर्कै दिनुहुन्छ त्यो पनि थाहा छैन अनि त्यसरी कहीँ हुन्छ ज्योतिष शास्त्रलाई खेला चाहिँ सोच्नु भनेको तपाईँले आफ्नो खुट्टामा आफ्नै बन्चोरा हाने सरह हो है हजुर मलाई त के फरक पर्छ उल्टो भन्यो भने हजुरलाई उल्टो घाटा हुने हो मलाई त घाटा हुँदैन नि किनकि तपाईँले जे दिनुभयो तपाईँले दिनुभएको जन्म मितिको विवरण अनुसार मैले हेरिदिने हो नि मैले तपाईँको हो कि होइन भनेको यहाँबाट म अन्तर्यामी भएर थाहा त हुँदैन 12 गते समय मिल्यो मिलेन भन्ने कुरो थाहा हुन्छ है हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौ कोही जिज्ञासु हुनुहुन्छ यतिखेर राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
2: दार्चुलादेखि रामचन्द्र भट्ट गुरु
0: रामचन्द्रजी के छ खबर आरामै हुनुहुन्छ कहाँनिर पर हाम्रो घर
2: शैलेशिखर गुरु दार्चुलाको
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ
2: रेडियो लिपुलेखको गुरु आज सुनिरहेको छैन
0: लिपुलेखमा सुन्या छैन
2: हजुर गुरु
0: अनि हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्कमा आउँछ भन्ने कुरो थाहा छ कि छैन
2: हजुर गुरु थाहा छ मसँग त्यतिर सानो फोन छ ठुलो फोन छैन
0: नेट चल्दैन
2: हजुर हजुर
0: ल अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्नुहुन्छ
2: मेरो आफ्नो छोराको गुरु
0: कति सालमा जन्मिनुभयो छोरा
2: 2069 साल
0: असोज
2: 10 गते बिहिबार साँझ 5:06
0: 5:06 भएको जन्म साँझ
2: हजुर गुरु
0: कुन जिल्लामा
2: दार्चुला जिल्ला गुरु
0: छोरा हो तपाईँको
2: हजुर गुरु
0: 59 सालको असोजको 10 गते राशिको नाम उमेश नाम आउँछ वृष राशि हुन्छ के नाम हेर्ने गर्नु भएको छ
2: वृष राशि नै छ गुरु उत्तम नाम
0: उत्तम ठिक छ मिलो उमेश र उत्तम एउटै कुरा हो उत्तम नाम वृष राशि लग्न कुम्भ छ सातोमा मंगल भन्ने गरेर परेको छ सबै कुरो राम्रो हुन्छ पैसा कमाउँछ जागिर खान्छ बाबुआमालाई माया गर्छ तर काल सर्प युग र सातौं मांगलिक दोष परेकाले विवाह चाहिँ 3 भन्दा बढी हुन सक्ने सम्भावना भयो बिहामा असत्य नै गाह्रो हुने भयो 37 वर्षसम्म राहु भन्ने गरेर चलिरहेको छ अहिले बिहा भएको छ कि छैन
2: छैन गुरु अहिले काठमाडौँतिर छ म घरबाट हो
0: विवाह बिग्रिन्छ ध्यान दिनु होला काल सर्पको शान्ति गर्ने एउटा राहु र केतुको रत्नहरू धारण गर्ने अनि नागपाशन्तहरू धारण गर्ने ग्रहका पूजापाठहरू गर्ने होइन
2: हजुर गुरु
0: त्यति गर्दै जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ है
2: हजुर अनि गुरु यसको पढाइ चाहिँ वैदेशिक यात्रा कस्तो हुन्छ गुरु
0: वैदेशिक यात्राको लागि त्यस्तो नराम्रो छैन राहु भन्ने ग्रहको शान्ति गर्नु राहुको शान्ति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ
2: हजुर अनि आमा बाबुको सँगको सम्बन्ध
0: आमा बुवा सँगको सम्बन्ध राम्रो छ, अलिकति काल सर्पको शान्ति र साथमा मांगलिक शान्ति गर्नु, अरू सबै कुरामा ठिक छ है।
2: हजुर, अनि घरको वास्तुकला शुभ रङ शुभ अङ्क
0: सात अङ्क राम्रो हुन्छ, पहिलो रङ राम्रो, सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
2: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग दार्चुलाबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। तपाईँका कमेन्ट छन् देखेको छु, विश्रामपछि कमेन्ट पनि वाचन गर्नेछु र तपाईँलाई विश्रामपछि धेरैको फोनमा सम्पर्कमा रहेर धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने प्रयासमा लागिरहेको छु। अहिलेलाई भने छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73-601 सिधा सम्पर्कमा रहन सक्नुहुन्छ र हामीसँग भएका विशेष कुराहरूलाई हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। एक दुईवटा कमेन्टहरू हेर्न मन लाग्यो, के छन् कमेन्ट हाम्रो पात्रमा यतिखेर भर्खरै जय श्री राधे राधे गुरु भनेर दीपकले कमेन्ट गर्नुभएछ। दीपकजीले अर्को कमेन्ट छ, नाम लुकाउनु भएको छ, जय श्री राधे राधे गुरु, म हरिशरण अधिकारी गोर्खाबाट तनहुको पावर एफएम मार्फत ज्योतिष दर्पण सुन्दैछु। गुरु अघि हजुरले भन्नुभएको म्यासेज त मैले पनि हेरेको थिएँ, त्यो देखेर नमज्जा लाग्यो। गुरु राधे राधे भन्नुभएको छ, ठिक छ हरिशरणजी, त्यस्तो नमज्जा मान्नु पर्दैन। मान्छेले जोसँग नि जति क्षमता छ त्यति दिने हो कि हजुर। मैले तपाईँलाई केही दिँदैछु, मैले तपाईँलाई ज्योतिष हेर्दैछु भने मैले जति जानेको छु त्यति तपाईँलाई फलादेश गरिदिने हो। तपाईँको सोच जति छ तपाईँले अरूलाई ज्ञान त्यति दिने हो, त्योभन्दा बढी दिन सक्नुहुन्न। त्यही भएर आफ्नो ज्ञानलाई वृद्धि नगर्नेको पछाडि लाग्नु भनेको बेकारको संगत नगर्ने मान्छेको संगत गर्नु, त्यस्तालाई खासै वास्ता गर्नु हुँदैन है। आउँछन् जान्छन्, आफू चाहिँ अडिक भएर हामी चाहिँ एकदम स्ट्रङ भएर अगाडि बढ्ने हो, सत्कर्म गर्ने हो, कसैलाई ढाँट्न कसैलाई छल्न कसैलाई झुक्याउन कसैलाई मार्न हुँदैन। त्यो तपाईँको अहिले हामीले तपाईँलाई झुक्क्याएर 2000 रुपियाँ बढी पैसा लिएर भोलि भगवान्ले देख्छन्, भगवान्ले देखेर भोलि हेर्नुहोस् मान्छे मर्छ एक दिन। ध्रुव सत्य कुरा, अरू सबै कुरा असत्य होलान्, भगवान कसैले नदेखेको होलान्, कसैले भगवान देखाउँछु भनेर शास्त्र पढ्दाखेरि उसलाई ढोगी भन्लान् आफ्नो ठाउँमा छ। तर मान्छे मरेपछि के अरे मान्छे जन्मेपछि मर्ने यो सबैको नियम हो, यो परम सत्य हो। तँ पनि मान्छे मर्छ, मरेपछि थाहा पाउँछ होइन। त्यही भएर हामी पनि मर्छौं, हामीले पनि ठग्यो भने भोलि हेर्नु, ठगिने मान्छे भोलि नरकमा जान्छ अनि त्यो यमराजले फलाम तताएर पछाडिबाट कसरी हान्छ भन्ने कुरा थाहा पाउनुहुन्छ। त्यो दिन बुझ्नुभयो कि भएन, अरूको आँखाको अगाडि त छलिएर, तर चित्रगुप्तको अगाडि त आँखा छल्न सकिँदैन हजुर। यमराजको अगाडि कहाँ सकिनु, अबि के भन्छ गरम बुढालाई थाहा छ, मैले अहिले एउटा स्टुडियोभित्र बसेर बोलिरहेको छु, यहाँ कसैले देखेको छैन, मेरो साँची को छ भने अहिले उज्यालो छ, ज्योति प्रकाश उज्यालोले मलाई हेरिरहेको छ, उज्यालोले पनि उहाँ माथि लगाएर पोल सुनाइदिन्छ है हजुर। गरम प्राणको कुरा हो, राति भयो ठिक मध्य 12 बजे भयो, अब त जे गर्ने हुन्छ नि भन्ने भयो। तपाईँ सँगसँगै रात त छ नि, रातले पनि कुरा माथि लगाएर लगाइदिन्छ तपाईँले के गर्दै हुनुहुन्छ। सन्ध्या छ, सन्ध्याले पनि भनिदिन्छ, जे पनि छ क्या तपाईँको अगाडि, तपाईँ जस्तो सुकै पानी मुनि गए पनि त्यही पानीले गएर कुरो लगाइदिन्छ। यस्तो पो छ त हजुर, गाह्रो छ नि ढाँट्न छल्न। हामी कहिले काहीँ देखेका हुन्छौँ क्या, कहिले काहीँ मन्दिरमा आएर, कहिले काहीँ सप्ताह पुराणमा आएर, अथवा कहिले काहीँ पूजा लाठामा आएर मान्छेले खैनी मान्नुहुन्छ अनि यस्तो लुकाउनुहुन्छ क्या, उतापट्टि यस्तो कोल्टे परेर मान्नुहुन्छ, कसलाई छले होला। त्यहाँ अगाडिपट्टि राखेको चामलको टपरीको को चामल माथि राखेको कलशमाथि थाल थालमाथि ती भगवानलाई विराजमान गराएको, ती भगवानलाई लुकाएको, ती भन्दा अर्का भगवान छन्, कर्ण कर्णमा भगवान व्यापक हुन्छ। त एउटा विधि मात्रै गरेको, तपाईँलाई दिउँसो राति बेलुका साँझ बिहान ब्रह्म मुहूर्त कुनै पनि बेला काहीँ पनि तपाईँ एक्लै हुनुहुन्न, यो कुरा भान हुनु पर्यो। किनकि मैले अरू भन्दिनँ, सिम्पल कुरो, तपाईँ रातिमा रात छैछ नि, तपाईँसँग छ नि कि, त्यो राति पनि तपाईँसँग उज्यालो छ छैन, दिनमा तपाईँसँग प्रकाश छ, उज्यालोसँग हिँड्नु भएको छ, राति रातिसँग हिँड्नुहुन्छ, सन्ध्याको बेलामा सन्ध्यासँग हिँड्नुहुन्छ, ब्रह्म मुहूर्तको बेलामा ब्रह्म मुहूर्तसँग हिँड्नुहुन्छ, साथीभाइसँग हिँड्ने बेला साथीभाइसँग हिँड्नुहुन्छ होइन, एक्लै हिँड्ने बेला तपाईँको साथमा के उज्यालो छ के राति छ, केही न केही त छ। एक्लो मान्छे जिन्दगीमा कोही हुँदै हुन्न, त्यो त उसले पत्ता नलगाएर म त एक्लो भए नि, मेरो त कोही पनि छैन, कसैले माया गर्दैन, किन गर्दैनन्, भगवान्ले तपाईँलाई हेरिरहेका छन्, तर तपाईँले भगवानलाई साथी मान्नु पर्यो नि है। कमेरको कुरा आज निकै चर्चा भयो। अर्को पनि छ, गुरु राधे राधे, हजुरको कार्यक्रम जहिले सुन्ने मान्छे र संस्कार बिनाको मान्छेले त्यसै भन्छन् गुरु, पैसा कमाई बेगर कसैले नि काम गरेको छैन गुरु, मन पर्दैन भने नि विरोध गर्ने मान्छेले नै कसैलाई पैसा नलिकन काम गर्दैनन्, आफू आफ्नो पैसा हो भन्ने बुझ्दैनन्, होइन आफू आफ्नो पेसा हो भन्ने कुरा बुझ्दैन गुरु, त्यही दुःख लाग्यो गुरु राधे राधे भनेर चाहिँ गीता कार्की ओखलडुङ्गाबाट लेख्नु भएको छ, धन्यवाद छ। अर्को कमेन्ट छ, आज कमेन्ट धेरै आइरहेको छ, कमेन्टतिर गइहालौँ। जय श्री राधे राधे गुरुदेव, धेरै दिनपछि आज कमेन्ट गरेको छु गुरुदेव, मेरो आज एउटा जिज्ञासा छ, मम्मीको तिथि नाग पञ्चमीमा छ, दीप जलाउन मिल्छ कि नै, कालीकोट जिल्ला पचाल झरणा गाउँपालिका वडा 9 तिखार्ती हाम्रो पात्रमा सुन्दैछु गुरुदेव भन्नुभएको छ। गोपालजी, अब यो दीप जलाउने भनेको लाखपत्ती बाल्ने होला होइन? बाल्न मिल्छ, बाल्न मिल्छ है। अर्को कमेन्ट छ, गुरु राधे राधे, रोशन राई हो, हाल भारतको समय मिलेसम्म अनलाइनबाट ज्योतिष दर्पण कार्यक्रम सुन्ने गर्दछु गुरु, गुरु माफ पाऊ है त, एउटा कुरा हजुरलाई सोध्छु नरिसन है त गुरु, म विगत गएको 2 वर्षदेखि समय मिलेसम्म निरन्तर यो कार्यक्रम सुनिरहेको छु, तर कार्यक्रमको गुणस्तर पहिलाको भन्दा अलिक कम भएको जस्तो लाग्यो गुरु, पहिला फोन गर्नुहुने जिज्ञासुहरूको वर्तमान भूत भविष्य र घरको वास्तु कस्तो मजाले भनिदिनु हुन्थ्यो, हामीले फोन लगाएर नबोले पनि अरू केही भए पनि सुन्नलाई साह्रै आनन्द लाग्थ्यो, तर अचेल चाहिँ सबै कुरा थाहा पाएर पनि किन हो कप्याई गरेको हो कि सबै कुरा भन्नुहुन्न, खालि रिसाउनु मात्रै हुन्छ गुरु, मैले कहिले रिसाएर अहिले पनि रिसाएको छैन कि, सबैको भनिरहेको छु तपाईँलाई, सुन्दै जानु न तपाईँको, मैले सबैको भनिरहेको छु, मैले कतिलाई के भने हुन्छु, कति के बाँकी छ भनिरहेको हुन्छु, मैले वास्तु पनि भन्ने हुन्छु, घर परिवारको सम्मको सम्बन्ध पनि भन्ने, तपाईँलाई के लाग्यो भने सुरु सुरुमा यसरी चिना हेर्दाखेरि कुन घरको कुन कुनामा पानी चुहिया छ, कुन घरको कुन चुनामा चाहिँ बाथरूम छ, टोयलेट छ, यस्ता कुरा सुन्नु भएको छैन नि त, त्यही भएर पहिलेपछि चाहिँ ओहो भने जस्तो लाग्यो, अहिले सुन्दै गएपछि त्यही कुरा तपाईँलाई सिम्पल जस्तो लागेको मात्रै हो, म कहिल्यै पनि रिसाएको छैन। जय श्री राधे राधे गुरुदेव, म रमेश परियार, चिसङको गढी 2 खाने भन्ज्याङ ओखलडुङ्गाबाट, रेडियो खोटाङ 103.3 MHz नियमित सुन्ने गर्छु गुरुदेव, कहिले काहीँ रेडियो खोटाङ बज्दैन, मिल्छ भने रेडियो एभरेस्ट सोलोबाट पनि बजाउन मिल्दैन गुरु, राधे श्याम भन्नुभएको छ। रमेशजी सम्पर्क भइरहेको छ, केही दिनपछि जानकारी गराउँछु ल, त्यो तपाईँले जुन सोचिरहनु भएको कुरा हामीले पनि पहिले सोचेर सम्पर्क भइसकेको छ, अब त्यहाँ सल्लाह हुँदैछ टिमसँग है। जय श्री राधे गुरुजी, म सन्तोषी विष्ट कैलाली जिल्लाको धनगढ़ीबाट रेडियो अत्तरीय 92 MHz कार्यक्रम सुनिरहेको छु गुरुजी, एउटा चिना बनाएको 10,000 पैसा भन्दा बढी लिए पनि लगाएका छन् आमा, सुन्नुहोस् है, हाम्रो पात्रमा गएर कमेन्टहरू मैले यतिकै पढेको होइन, सन्तोषी विष्टको कमेन्ट आएछ, धनगढ़ी अत्तरियामा 92 MHz सुन्नुहुन्छ रेडियो अत्तरियाबाट, एउटा चिना बनाएको 10,000 पैसा भन्दा बढी पनि लगाएका छन् धेरै ठाउँमा गुरुहरूले, गुरु बिना पैसा आजसम्म कसैले कसैलाई पनि दान गरेको देखेको छैन, मेरो विचारमा पैसा कमाए पनि काम पैसाको मूल्य जतिको गरेको हुँदैनन् गुरु, सबै मान्छेले हजुरले त पैसा अनुसारको काम गर्नु भएको भएर जसले जे भने पनि हजुरलाई फरक पर्दैन गुरु, राधे राधे। उहाँ सन्तोषी विष्टले चाहिँ लगभग यही सालमा 4-5 वटा भन्दा बढी चिना कोर्नु भएको छ मैसँगबाट, एउटै चिनाको 10,000 भन्नुभएको छ, हामी चाहिँ 4-5 वटा चिना कोर्छौँ 10,000 राम्रो सस्तो पो गरिसक्यो क्या है। ल, कमेन्टको लागि धेरै धन्यवाद, हामी फोनतर्फ लागिहाल्छौ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी दिने एउटा प्रयास गरिरहेका छौं, हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी दिइरहेका छौं, सबै कुरा भनिरहेको छ है। अहिले मलाई कमेन्टमा धेरै कुरा भन्नु भएन भनेर रमेशजीले भनिरहनु भएको छ, सबै कुरो भनिरहेको छु, सुन्नु होला मजाले, कोही हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: म तिन पाँचन तिन युनिबाट विनोद तामाङ भन्ने मान्छे गुरु।
0: विनोद तामाङ, विनोदजी कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ हजुरले?
1: म यो बर्दीबाट गुरु।
0: हजुर,
1: बर्दीबाट
0: सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म मेरो श्रीमतीको बारेमा गर्यो।
0: श्रीमतीको साल महिना गते समय भनिदिनु छ।
1: 2045 साल।
0: हजुर
1: 2045 साल।
0: आवाजै बुझेन, फेरि भन्नु त। 2062 साल।
1: 62 साल। हजुर
0: कुन महिना?
1: असार महिना 8 गते।
0: असार महिनाको 8 गते के बार थियो?
1: मङ्गलबार।
0: माफ गर्नुहोला, 62 सालको असारको 8 गते मङ्गलबार परेको छैन है, अहिले सुटिन्छु। उहाँ सासु आमालाई फोन गरेर राम्रोसँग सोधेर अनि बल्ल फोन गर्नु भन्दै थिए, फोन काटेर भाइसक्नुभयो। के गर्ने, कति चाँडो है। मान्छेलाई गुरुले हेरिदिए पो एकछिन बोल्ने, नहेर त किन बोल्नु पर्यो? फकटे गुरुसँग फ्याट्टै फोन काटिहाल्नुहुन्छ होइन। तपाईँहरू एक मिनट धेरै बोल्न त यहाँ पैसाको हिसाब गर्नुहुन्छ होइन, हाम्रो त पेसा हो हजुर होइन। कार्यक्रममा फोन गर्नुहोला, दुईटा नम्बर छन्, 98453 97658 र 98142376 मा सिधा यतिखेर कोही जिज्ञासु पनि हुनुहुन्न, त्यही भएर फोन मत गर्नुहोस्। फोनमा सम्पर्क भयो भने तपाईँले मेरो कुराकानी रहन्छ। को हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? लु रुनु भयो देउता।
2: हेलो
0: देउता, रानु देउता रुनु भयो त।
2: ए यहाँ छेउमै हुनुहुन्छ त्यही भएर रुँदै हुनुहुन्छ।
0: हजुरको शुभ नाम?
2: मेरो यहाँ गोमा मगर।
0: गोमा मगर, अनि कुन ठाउँबाट बोल्दै हुनुहुन्छ गोमाजी यतिखेर?
2: म यहाँ दिङलाबाट।
0: दिङला भोजपुरबाट। कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
2: यहाँ शङ्कर सभा एफएम।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ?
2: मेरो श्रीमानको बारेमा हेर्छु।
0: हजुरको श्रीमानको साल महिना गते समय भनिदिनु त।
2: 2062 साल मङ्सिर 1 गते बुधबार राति 7:03
0: 7:03 साँझको 7:03 होइन
2: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँको श्रीमान, थाहा छ?
2: दिङलामै जन्मिनु भएको।
0: दिङला जिल्ला हो
2: हजुर, भोजपुर जिल्ला
0: हो। अब यो तपाईँको श्रीमानको लागि 62 सालको मङ्सिरको 1 गते 7:03 कृतिका नक्षत्रको तेस्रो पावबाट नाम जुरेको छ, ऊबाट उत्तम उमेश नाम आउँछ, वृष राशि हुन्छ। के राशि हेर्ने गर्नु भएको छ?
2: कुम्भ राशि हेर्ने गर्नु भएको छ गुरु।
0: बोलाउने नाम के हो तपाईँको श्रीमानको?
2: बोलाउने नाम त गास हो, जुरेको चाहिँ गोपाल भन्दै हुनुहुन्थ्यो।
0: ल मिलेन नि त कुरो त। यो साल महिना गते समय कहीँ लेखेको छ तपाईँ घरमा? चिना टिप्पणी छ?
2: चिना टिप्पणी चाहिँ छैन, यहाँ साल महिना गतेहरू चाहिँ टिपेर राखेको छ।
0: अनि त्यहाँ नामहरू पनि लेखेको छ?
2: नामहरू त गोपी छ भन्दै हुन्छ।
0: मलाई एकचोटि के गर्नु भने, त्यो राम्रोसँग हेर्नु तपाईँले पनि, अनि त्यसको फोटो राम्रोसँग बुझिने हिसाबमा खिचेर तपाईँले हामीलाई हाम्रो फेसबुकमा फलो गर्नु भएको छ कि छैन? मलाई तपाईँले फेसबुकबाट फलो गर्नु भएको छ कि छैन? मेरो यान्टिसीको नम्बर थाहा छ कि छैन? 98453 97658 हो त नम्बर सेभ गर्नु भएको छ कि छैन? नठाटिकन भन्नु त, के लेखेर सेभ गर्नु भएको छ? होइन होला, ल त्यही नम्बरमा वाट्सएप छ, वाट्सएपमा त्यो साल महिना गते समय के लेखेको छ फोटो खिचेर हाल्नु, म त्यसपछि फेरि हो कि होइन म जानकारी गराएर फेरि तपाईँलाई दिउँछु, तपाईँको चिना हेर्ने काम गर्छु है त।
2: त्यस्तो गुरुहरूले नै गोपी नै राखिनु भएको छ, राखिनु भएको अरे। अनि
0: त्यही त यस्तो भयो क्या, तपाईँको कुरै मिलेन यहाँ। साल महिना गते समय कहाँनिर बिग्रियो बिग्रिन्छ बिग्रियो, एकचोटि तपाईँको हेरौँ अनिखेर म फेरि जानकारी गराउँछु, अहिले अरूलाई नै समय दिउँ है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो भोजपुरबाट दिङलाबाट, आफ्नो जिज्ञासा राख्न आउनु भएको थियो श्रीमानको बारेमा, तर उहाँसँगको धेरै कुरा फरक परेको कारणले गर्दा हेर्न सकिएन। कोही हुनुहुन्छ यतिखेर? स्वागत गर्छु। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: हामी बजाङदेखि हो सर, भक्तराज जोशी बोल्याउँछ।
0: भक्तराजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ भक्तजी यतिखेर?
3: साइपाली एफएमबाट सुन्दा हुँ हजुर।
0: कुन गाउँमा पर घर? बजाङको।
3: बजाङको यो छलारा गाउँपालिका वडा नम्बर 1 रेगम गुरु।
0: ए लु, अहिले कसको बारेमा हेर्नुहुन्छ?
3: अहिले मेरो छोराको बारेमा गुरु।
0: साल महिना गते समय फटाफट लेखेको छैछ नि कपीमा?
3: लेखेको छु गुरु।
0: लु भनिदिनु त।
3: 2073 साल।
0: अनि
3: हेलो।
0: हजुर हजुर भन्नु न, के लिनु थाहाहरू?
3: 2073 साल गुरु।
0: हजुर।
3: मुखिर महिनाको 16 गते बिहिबार।
0: हजुर। अनि
3: मुखिर महिनाको 16 गते बिहिबार
0: अनि
3: 12:45 राति।
0: 12:45 राति अनि अरू
3: बिहिबार गुरु।
0: अरू यति हो कपीमा लेख्नु भएको यति हो? ए हजुर, कुन जिल्लामा भयो जन्म थाहा छैन? ए भगवान्,
3: बजाङ जिल्लामै भयो।
0: बजाङ जिल्ला। तपाईँको आवाजै क्लियर आएको छैन, प्रष्ट रूपमा बोल्नु है। तपाईँको छोरा हो कि छोरी हो?
3: छोरा हो गुरु।
0: तपाईँको छोराको मूल नक्षत्रको दोस्रो पामा नाम जुडेको छ, योगराज नाम आउँछ, धनुराशि हुन्छ, आमा पेर्ने मूल परेको छ। यो मूल नक्षत्रको शान्ति गराउनु भएको छ कि छैन? मूलको शान्ति गराउनु, आमा रोगी बनाउँछ, बच्चालाई कालसर्प एक पर्या छ, कालसर्पको शान्ति गराउनु, पूजापाठ गराउनु, राति झस्किरहन्छ, दिउँसोमा बिरामी भइरहन्छ।

0: जाति सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
0: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958,
2: जनक पौडेली, 98520558344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा

0: सेवाहरू,
1: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
0: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा,
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: Red Bull, Babbal Energy. Coming up next, Kantipur Diary.
4: Time check. It's 9 a.m.
3: Brought to you by
5: Kam Premium Ma, Ajivan Sarvadik Suraksha Dine, Nepal Kai Pahilo, Surya Jyoti, Sahi Plan. Sahi Cha, Isle Ta Ma, Sahi Bandai Chu.
6: Surya Jyoti Life Insurance, Jivan Ko Lagi.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद राष्ट्रसभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने संसद सचिवालयले जनाएको छ। राष्ट्रसभा सदस्य कमला पन्तले मनसून जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्ने कार्यसूची छ। आज बिहान 5 सदस्यीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो। राष्ट्रिय परिचय पत्र प्रमाणीकरणमा मात्र समस्या रहेको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले प्रष्ट पारेको छ। विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विवरण दर्ता गरिसकेपछि पाइने राष्ट्रिय परिचय पत्रको नम्बर र वैधानिक विवरण अर्को निकायले अनलाइन प्रणालीबाट हेर्न नमिलेपछि समस्या देखिएको हो। त्यो समाधान गर्न राष्ट्रिय परिचय पत्रसँग सेवा अन्तर आबद्ध भएका छन्। ती सबै निकायसँग समन्वय गरेर समाधान गरिरहेको महानिर्देशक पौडेलले जानकारी दिए। उनले राहदानी विभागको हकमा 2 शिफ्टमा 12 जना कर्मचारीसहित डेस्क खड़ा गरेर हातैले प्रमाणीकरण गरिदिने व्यवस्था गरिएको पनि बताए। यद्यपि अत्यधिक भीड़ भएपछि परिचय पत्र दिने र राहदानी दिने दुवै निकाय समक्ष आम नागरिकले गुनासो व्यक्त गरेका छनृ।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: the orginak was made.
1: Coming up next.
2: The Good Morning Show.
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्ने स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न निर्देशन गरेको हो। निर्वाचन आयोगले यसअघि नै मतदाता नावली अध्यावधिक गर्ने निर्णय गरिसकेको छ। आयोगले वडा स्तरमा नै मतदाता नावली विस्तृत रूपमा अध्यावधिक गर्नेछ। सो क्रममा स्थानीय पंजीका अधिकारीसँग समन्वय गरी विवाह वसाई सराई तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नावलीसँग भिडाई अध्यावधिक हुनेछ। सो कार्य आगामी भदौ 15 सम्पन्न गर्ने समयसीमा तोकिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको गुजरा नगरपालिका 3 धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान करिब 5:30 बजे 12 अम्लेशगंजबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेशको पेट्रोल बोकेको ट्याङ्कर सड़कमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सड़कको दाहिनेपट्टि पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार दुर्घटनापछि ट्याङ्करमा अचानक आगलागी भएको थियो। सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरबाट डीएसपी सत्यनारायण थापाको कमाण्डमा 10 तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको कमाण्डमा 5 गरी 15 सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। चन्द्रपुर नगरपालिका र 12 निजगढ़ नगरपालिकाको दमकलको सहयोगमा बिहान 6:50 आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नारायणी नदीमा मिसिने त्रिशुली कालीगण्डकी लगायतका नदीहरूमा बाढ़ी आएका कारण आज बिहानदेखि नारायणगढ़ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ। आयोगले त्रिशुली मस्याङजी र सेतो गण्डकी कालीगण्डकी सेती गण्डकी कालीगण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको र गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ। पाल्पाको तानसेन स्थित मिलेनियम माविको चवेना गृह क्यान्टिनमा ग्यास पड्किँदा घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। विद्यालयको एलकेजीमा अध्ययनरत 8 बालिका साजुदा बानुको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो। काठमाडौँस्थित किर्तिपुर वन अस्पतालले शरीरको 45% जलेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। गत साउन 7 अपराह दुर्घटनामा परेपछि उनको तानसेन स्थित मिशन अस्पतालमा प्रारम्भिक उपचार गरी अभिभावकले थप उपचार का लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो। पाकिस्तानमा अन्तर्राष्ट्रिय संचार माध्यममाथि कड़ाई गरिएको छ। सो निर्णयको पत्रकार संगठनहरूले कड़ा आलोचना गरेका छन्। विदेशी संचार माध्यम तथा पाकिस्तानी नागरिक समेतले इस्लामाबाद कराची र लाहौर शहर बाहेक अन्य स्थानबाट रिपोर्टिङ गर्नका लागि सरकारसँग अनुमति लिनुपर्ने भएको छ। सो प्रतिबन्धले पाकिस्तानका अधिकांश भागमा विदेशी संचार माध्यमको ग्राउण्ड रिपोर्टिङलाई असर गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र आसन्न विश्व एसियाली खेलकुदका लागि विभिन्न खेलका खेलाड़ीहरू युद्ध स्तरको तयारीमा जुटिरहेका छन्। जापानको आइची नागोयामा असोज 3 एसियाड शुरू हुनेछ। नेपालले यसपालि 22 खेलमा 136 खेलाड़ी सहभागी गराउने भएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले विज्ञप्ति मार्फत आइची नागोया एसियाडमा नेपालका 80 पुरूष र 56 महिलाले भाग लिने जानकारी गराएको हो। सन् 2023 चीनको हाङचाउमा सम्पन्न 19 एसियाड भन्दा झण्डै आधा खेलाड़ी कम जापान जान लागेका हुन्। कोरोना महामारीका कारण सन् 2022 हुनुपर्ने एसियाड एक वर्षपछि आयोजना भएको थियो। त्यति बेला नेपालले 29 खेलमा 253 खेलाड़ीलाई प्रतिस्पर्धामा उतारेको थियो।

क्रिस नेपालका उसु खेलाड़ीहरू कमजोर पूर्वाधार र अभावका बीच पनि एसियाडका लागि मेहनतपूर्वक प्रशिक्षणमा जुटिरहेका छन्। वैदेशिक र स्वदेशी प्रशिक्षणका साथै व्यक्तिगत उत्साहका बावजूद सुविधा सम्पन्न पूर्वाधारको अभावले उनीहरूलाई चुनौती बनेको छ। यसपटक उसुमा पदकको आशा गरिएको छ, यद्यपि संघीय विवाद र पूर्वाधार समस्याले खेलाड़ीको मनोबलमा भने असर पारेको छ। हौस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
3: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98-615-39-444
6: र 0295-90-155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0295-65-061,
3: 0295-70-315
2: र 98-520-60-177।
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा।
10: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
10: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
14: सम्पर्क 98433-47262,
12: 98-10-55-55-85
14: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
15: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029-5-75-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
2: र 9819327375।
18: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
19: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
18: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
19: हाम्रा सेवाहरू
18: दाँत नदुखाइ खोल्ने,
19: दाँत भर्ने, दाँतको आसुति गर्ने,
18: दाँतको एक्सप्रेस सुविधा,
19: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
18: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
19: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
18: ध्यान दिनै पर्ने कुरा,
19: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
18: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842050541।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खातबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
20: नमस्कार है वडाध्यक्षज्यू।
21: नमस्ते नमस्ते, के भन्नु भयो त?
20: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
21: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
20: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
21: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
20: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
22: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
23: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
24: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू: स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
3: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल। सम्पर्क नम्बर 0295760779 र मोबाइल नम्बर 9842082776।
25: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी एक बुद्ध चोक बाटो, दूरसञ्चार जाने बाटो।

0: एभान सुकेको मुढा गिर्दैमा पाउलो पलाउनु होइन के रे, बरु मतिर हेर्न।
1: पुच्छर पलाएको होइन टेरो, सिङ उम्रेको छैन, सधैँ देखिरहेकोलाई के हेर्नु पर्यो?
0: होइन, गाउँमा सबैले म अब ठुली भएर भन्छन्, कसै कसैले त झन् बाँसको मुना जस्तो सर्लक्क अग्ली भएर। ए भान, तँलाई केही अटोपटो छ?
1: अझै अग्लो हुँदै जान, नुङ्गिने लाइस भने एउटा बलियो टेवा लाइदिउँला।
0: कस्तो मात्रैको यो भान? होइन, मेरो घर सगुन लिएर कहिले आउने त?
1: आउला आउला, के को हतार छ र, मामाकै छोरी होस् के रे त, जहिले भए पनि आए त भइगयो नि। तर ए दिलसरा, जयसराले जस्तो मलाई छोडी अर्कैसँग पहिलो गइस भने।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए, त्यसको लागि त हाम्रै हातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 029562061,
6: 029570315
5: र 98520761177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँचबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चाँडमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको

0: विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार शङ्खुवा सभा, फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्र

0: संज्ञानात्मक साथै व्यावहारिक शिक्षामा आधारित छ। आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदाबारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यहीँ सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 98706940000
13: र 98192375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
12: दाँत फुल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 98420226667।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका

0: रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843-47-262,
1: 9810-55-55-85
0: र वाट्सएप नम्बर 9852-28-646।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्रेश्वर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029 560 580, 98 5 20 61 580 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्स, खादबारी 1, शङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295651165, 98421552564, 98421926987 र 98520519906।
5: सम्पूर्ण करदाताहरूमा खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादवारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295604 र 98520726। खादवारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843447262,
9: 9010555580
8: र वाट्सएप नम्बर 9520286646।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
13: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: आयो सबको घर घरमा।
15: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको जिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
5: कर्मचारीको बढेको तलबमान तोकियो। सबैभन्दा बढी मुख्य सचिवको तलब 90,500 रूपियाँ पुग्यो। हर्मुजको जलमार्ग प्रयोग गर्ने पानी जहाजको समन्वयका लागि इरान र ओमान बीच सहमति। इरानसँगको सम्झौता सहमति नजिक पुगेको राष्ट्रपति ट्रम्पको दावी।

0: सजिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: नमस्कार, गान्धीपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा। चिन्जान र पहुँचका आधारमा मात्र ग्यास सिलिण्डर बिक्री वितरण भइरहेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरी निगरानी शुरू गरेको छ। पहुँचका आधारमा ग्यास वितरण गर्ने, सिलिण्डर लुकाउने वा भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने डिपो, पसल, फर्म र कम्पनीमाथि कार्यवाहीको पहल थालेको हो। काठमाडौँ जिल्लाभित्र विभिन्न ब्राण्डका ग्यास सिलिण्डर बिक्री गर्ने व्यवसायीहरूले उद्योग वा डिलरबाट ग्यास ल्याई लुकाई छिपाई आफू निकटका व्यक्ति, होटल व्यवसायी वा सीमित ग्राहकलाई मात्र बिक्री गर्ने गरेको गुनासो आएकाले सुरक्षाकर्मी परिचालन गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। प्रशासनले यस्ता गतिविधिमा संलग्न डिपो, पसल, फर्म तथा कम्पनीमाथि जिल्ला प्रशासन कार्यालय र अधिकार प्राप्त निकायबाट नियमित अनुगमन भइरहेको जनाएको छ। चिन्जानका आधारमा ग्यास बिक्री वितरण गर्ने, सिलिण्डर लुकाएर राख्ने वा अन्य कानून विपरीतका गतिविधि संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीलाई प्रचलित कानून अनुसार हदैसम्मको कार्यवाही गरिने र लुकाई राखिएका ग्यास सिलिण्डर समेत जफत गरिने चेतावनी दिएको छ।
2: सरकारले राष्ट्र सेवक कर्मचारीहरूको बजेट घोषणा मार्फत बढ़ाएको नयाँ तलबमान स्वीकृत गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले तलबमान स्वीकृत गरेको हो। अर्थ मन्त्रालयले श्रावण 6 गते पठाएको नयाँ तलबमान मन्त्री परिषदले 15 दिनपछि स्वीकृत गरेको हो। नयाँ तलबमान अनुसार अब सबैभन्दा बढ़ी मुख्य सचिवले 90,594 रूपियाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले 28,984 रूपियाँ पाउनेछन्। त्यस्तै नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब 84,576 रूपियाँ हुनेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले श्रावणदेखि लागू हुने गरी कर्मचारीको तलबमा 10% र प्रोत्साहन भत्ता भनेर 10% वृद्धि गरेका थिए। पेन्सनधारीको हकमा भने 10% वृद्धि हुनेछ।
1: पाकिस्तानको 8,051 मिटर अग्लो ब्रडपिक हिमालमा ज्यान गुमाएका नेपाली आरोही पूर्वबहादुर गुरूङ युक्तको शव लिएर वरिष्ठ पर्वतारोही तथा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पा आज नेपाल फर्किँदैछन्। ब्रडपिकमा गत बिहिबार हिम पहिरोमा निर्मल पूर्जासहित 10 आरोही परेपछि उनी शुक्रबार उद्धारका लागि पाकिस्तान पुगेका थिए। उनका अनुसार नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ को समन्वयमा शव स्वदेश ल्याउने व्यवस्था गरिएको हो। मिङमा डेभिड शेर्पा कतार एयरवेजको उडान QR 64 मार्फत आज अपरान्ह पाउने 5 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गुरूङको शव सहित काठमाडौँ आउने बताइएको छ। सो दुर्घटनामा ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको शव भने नेपाल ल्याउने वा उनको बारीक बसोबास रहेको बेलायत लैजाने भन्ने बारे अझै निर्णय हुन नसकेको उनको कम्पनी इलाइट एक्सपीडले जनाएको छ। नेपाल पर्वतारोहण संघका अनुसार दुर्घटनामा ज्यान गुमाएका 6 नेपाली मध्ये अन्य 4 जनाको शव अझै उद्धार हुन सकेको छैन। मौसम र हिमाली अवस्थाको अनुकूल बनाएपछि मात्रै थप उद्धार प्रयास अघि बढ़ाइने जानकारी पाकिस्तानबाट प्राप्त भएको नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र लामाले बताए।
2: नेपाली कंग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदन प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासमा पेशी तोकिएको छ। प्रधान न्यायाधीश शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको हो। यसअघि सर्वोच्चको संयुक्त इजलासले सो विवाद टुंग्याएको थियो, तर यसअघिको फैसला त्रुटिपूर्ण भन्दै देउबा र खड्काका तर्फबाट पुनः सर्वोच्च अदालत प्रवेश भएको थियो। सभापतिमा गगन कुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला विरूद्ध पूर्व कार्यवाहक सभापति खड्का सहितले पुनरावलोकन निवेदन दिएका हुन्। सो विवाद दोस्रो पटक अदालत प्रवेश गरेको हो।

0: 4 गते सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो। सो निर्णय त्रुटिपूर्ण भएको दावी गर्दै देउबा पक्षले पुनरावलोकन निवेदन दिएको हो। सो निवेदनमा इजलासले निशा दिएमा अघि बढ़छ भने नदिएमा टुंगो लाग्नेछ। यसअघि न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले कंग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानूनसम्म ठहर्याएको थियो।
1: ललितपुरको गुवारकोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कोटेश्वरबाट सादो बाटोतर्फ जाँदै गरेको बस आज बिहान गुवारको स्थित पुलको पर्खालमा ठोकिएको हो। दुर्घटनामा परेर एकजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलबाट घाइतेहरूको उद्धार गरिएको छ। दुर्घटनामा परेर अन्य 10 घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बीएनबी अस्पतालमा भर्ना गरिएको छ।
0: सुनको मूल्य आज 8,000 रूपियाँले बढ़ेको छ। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला 2,96,000 कायम भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला 2,88,000 थियो। यसै गरी चाँदीको मूल्य प्रतितोला 95 रूपियाँले बढ़ेर आज 4,570 रूपियाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला 4,475 रूपियाँमा कारोबार भएको थियो।
1: सुदूरपश्चिम मन्त्री परिषदको बैठकले प्रदेश सरकार मातहतका 4 प्रादेशिक अस्पताललाई गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका लागि आवश्यक प्रयोग गर्न दिने निर्णय गरेको छ। ती अस्पताललाई चिकित्सा शिक्षाका विद्यार्थीहरूको प्रयोगत्मक कक्षा संचालनमा उपयोग गर्ने विश्वविद्यालयको रणनीति छ। आज बिहान बसेको प्रदेश मन्त्री परिषद बैठकले कैलालीमा रहेका 3 प्रादेशिक टीकापुर र लम्कीचुहा र महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। यससँगै केटामा 300 शिक्षण अस्पताल सञ्चालनमा विलम्ब हुन्छ कि भन्ने आशंका उत्पन्न भएको कैलालीका कंग्रेस कार्यकर्ता टेकराज अवस्थीले बताए।
0: पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका 3 धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आग लागि हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान करिब 5:30 बाराको अम्लेखगंजबाट सर्लाईतर्फ जाँदै गरेको पेट्रोल बोकेको ट्याङ्कर सड़कमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सड़कको दाहिनेपट्टि पल्टिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार दुर्घटनापछि ट्याङ्करमा अचानक आग लागि भएको थियो। चन्द्रपुर नगरपालिका र बाराको निजगढ़ नगरपालिकाको दमकलको सहयोगमा बिहान 7:45 आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको थियो भने कुनै मानवीय क्षति भने भएको छैन। महेन्द्र राजमार्गमा सवारी आवागमन भने सामान्य अवस्थामा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका 11 निवासी 25 समीर गुरूङलाई ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
1: पाल्पाको तानसेन स्थित मिलेनियम माभीको चमेना गृहमा ग्यास पड्किँदा घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। विद्यालयको एलकेजीमा अध्ययनरत 8 बालिका साजुदा बानुको उपचारका क्रममा काठमाण्डुमा निधन भएको हो। काठमाण्डुस्थित कृतिपुर वर्ण अस्पतालले शरीरको 45% जलेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। गत साउन 7 अपराह उनको तानसेन स्थित मिशन अस्पतालमा प्रारम्भिक उपचार गरी अभिभावकले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डु ल्याएका थिए। स्कूलको चमेना गृहमा खाजा खाइरहेका बेला नजिकै रहेको खाना पकाउने ग्यासको पाइप फुस्किएपछि आगो फैलिएको विद्यालयले जनाएको छ। बालिका वानुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
0: नारायणी नदीमा मेसिने त्रिशुली कालीगण्डकी लगायतका नदीहरूमा बाढ़ी आएका कारण आज बिहानैदेखि नारायणगढ़ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ। आयोगले त्रिशुली, मर्स्याङडी, सेती गण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको र गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार नारायणी नदीको चितवन देवघाट जल मापन केन्द्रमा आज बिहान पौने छ बजे नारायणीमा बाढ़ीको सतह 6.32 मिटर छ। बाढ़ीको तह 7.3 मिटर पुगे चेतावनी र 9 मिटर पुगे खतराको तह मानिन्छ। विभागले बाढ़ीको तह बढ़दो क्रममा रहेको जनाएको छ।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541। सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
10: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, शंखुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, शंखुवा सभा।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
11: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
12: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
12: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
13: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
14: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
15: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
15: सम्पर्क नम्बर 029567679 र मोबाइल नम्बर 98420872776
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
20: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
20: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
19: प्रोप्राइटर लक्ष्मी काफ्ले
20: सम्पर्क 98433-47262
19: 98-10-55-55-85
20: र व्हाट्सएप नम्बर 98-5-20-28-646
15: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
21: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रूप बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98-520-29-47 98-00-90-0062
19: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
19: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
15: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने
15: दाँत खुल्ने दाँत सफा गर्ने
19: दाँतको एक्सरे गर्ने
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
19: झिक्न मिल्ने आरपीडी लगाइने
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
19: बाङ्गो टिङ्गो दाँत मिलाइने
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
19: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
15: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667
22: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन्नी
0: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
24: पहिलो पुर्खादेखि चलिआएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गाथौ, गाउँ झुमौ र सँगसँगै नाचौ।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

0: आज विक्रमसम्म 2083 साल साउन 22 गते शुक्रबार, श्रावण कृष्ण नवमी, 7 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संसद बैठकमा अब कालो चस्मा प्रतिबन्ध, मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो, कंग्रेस विवाद अब पूर्ण इजलासमा, 26 गते आउँदै देउवा, निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, 8 सुरुङ मार्ग बन्दै, 23 अध्ययनका क्रममा लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको फेरियो सरकारी विद्यालयको मुहार शीर्षकको शुभ समाचार।
0: सप्तरीको सुरुङ गंगा नगरपालिका स्थित एक सरकारी विद्यालयले उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ। नगरपालिकाको वडा नम्बर 8 रहेको राष्ट्रिय आधारभूत विद्यालय मौलिया अहिले सरकारी विद्यालयको सफल रूपान्तरणको नमूना बनेको हो। भौतिक पूर्वाधार, शैक्षिक गतिविधि, विद्यार्थी मैत्री वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकै एक उत्कृष्ट विद्यालयका रूपमा स्थापित गरेको छ। विद्यालय प्रवेश गर्ने बित्तिकै सफा हरियालीयुक्त र व्यवस्थित वातावरणले आगन्तुकलाई पनि आकर्षित गर्छ। विद्यालयले अभिभावक, शिक्षक तथा विद्यार्थीका लागि छुट्टा छुट्टै आचार संहिता लागू गरेको छ भने सूचना प्रभावलाई व्यवस्थित बनाउन सूचना अधिकारी समेत तोकेको छ। अतिरिक्त क्रियाकलाप, वातावरण संरक्षण तथा सरसफाई, खेलकुद र दिवा खाजा व्यवस्थापनका लागि अलग अलग समिति गठन र दिवा खाजाको व्यवस्था गरिएको छ, जसले विद्यालय संचालनलाई थप व्यवस्थित बनाएको छ। विद्यालयमा हाल बाल विकासदेखि कक्षा 7 अध्ययन अध्यापन हुँदै आएको छ। कक्षा 3 अंग्रेजी माध्यममा पढ़ाई संचालन भइरहेको विद्यालयका प्राध्यापक सुनिल कुमार चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल विद्यालयमा 217 जना विद्यार्थी अध्ययनरत छन् भने 7 शिक्षकले अध्यापन गराइरहनु भएको छ। सेभ दि चिल्ड्रनको सहयोग र सबल नेपालको साझेदारी तथा सुरुङगा नगरपालिकाको समन्वयमा संचालित समुन्नति कार्यक्रमले विद्यालयको रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा अबदेखि संसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्। सभामुख डोल प्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने निर्णय गर्नुभएको हो। सभामुख अर्यालले कालो चस्मा लगाउन नपाइने बारे आफ्नो दलका सांसदहरूलाई समयमै जानकारी दिन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गर्नुभएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले देखि लगाउन नपाइने बताउनु भएको थियो। प्रधानमन्त्री वारेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गरेका छन्। कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको उल्लेख गर्दै भन्नुभयो, कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ। अवश्य सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन, यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला भनेर सभामुखले भन्नु भएको छ। अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने नियम प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि लागू हुनुपर्ने जिकिर गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नु भएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नु पर्यो हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनुस् भन्छौ। त्यसपछि सभामुख परियारले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियारलाई कालो चस्मा लगाउन नपाइने नियमबारे सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो। संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको जानकारी दिँदै सचेतक परियारले भन्नुभयो, संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको थियो। त्यस्तै प्रतिनिधि सभाको संसदीय क्यालेण्डर आएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेण्डर सार्वजनिक गरिएको हो। क्यालेण्डर अनुसार साउन महिनामा अब तीनवटा बैठक बस्नेछन्। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ, जहाँ शून्य समय विशेष समय चलाउने भनिएको छ। अर्को बैठक साउन 25 गते बस्नेछ, जहाँ शून्य समय शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिनेछ। संसद बैठकमा अब कालो चस्मा लगाउन प्रतिबन्ध शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
2: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नागरिक दैनिकमा कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा खबर छापिएको छ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झिएको छ। गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकता विवाद फेरि बल्झिएको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाखमा विशेष महाधिवेशनबाट चुनिएको गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कंग्रेस भएको निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सोही निर्णयमाथि पुनरावलोकन माग सहित निवेदन परेको हो। विशेष महाधिवेशनलाई लिएर औपचारिक विभाजनको संघारमा कंग्रेस पुगेका बेला सर्वोच्चले आधिकारिकता विवाद सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न अनुमति निश्चा दिएको हो। सर्वोच्च अदालतको वैशाखको निर्णयपछि देउवा पक्षका नेताहरूले पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको प्रतिक्रिया दिएका थिए। सोही अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति देउवा, कार्यवाहक सभापति खड्का सहितका नेताले निर्णय पुनरावलोकन माग सहित निवेदन दिएका थिए। निवेदनमा यसअघिको फैसलामा प्रमाणको वस्तुनिष्ठ मूल्यांकन नभएको, केन्द्रीय कार्य समिति बाहेक अन्य तवरबाट महाधिवेशन डाक्ने गरी भएको निर्णय कानूनी रूपमा शून्य हुने जिकिर गर्दै 2059 कंग्रेस विभाजन हुँदा निर्वाचन आयोगले लिएको निर्णयको दृष्टान्त समेत पेश गरिएको थियो। पार्टीविहीन अवस्थामा पुगेका तत्कालीन संस्थापन पक्षको पुनरावलोकन निवेदनलाई सुनवाईका लागि निष्ठा प्रदान गर्ने बिहिबारको आदेशले केही राहत प्रदान गरेको छ। कंग्रेस विवादको यो नै अन्तिम कानूनी लड़ाई हुनेछ। पुनरावलोकनका लागि निष्ठा प्रदान गर्ने निर्णयमा संलग्न 3 र यसअघिको निर्णय सुनाउन इजलासमा संलग्न 2 न्यायाधीश आगामी इजलासमा बस्न पाउने छैनन्। अब 3 न्यायाधीशको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमा सुनवाई हुनेछ। कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल सरकारले सार्वजनिक वर्ष 2083-84 साउन महिनादेखि लागू हुने गरी राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै वृद्धि भएको नयाँ तलब, ग्रेड र प्रोत्साहन भत्ताको विवरण पठाएको छ। सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि तलब वृद्धि भएको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड सहित 74 9,958 रूपियाँ पुगेको छ। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको शुरूको तलब मान 53,611 रूपियाँमा थप 8 ग्रेडको 1,787 रूपियाँ गरी जम्मा तलब 67,907 रूपियाँ पुगेको छ। त्यसै गरी माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको शुरूको तलब मान 48,058 रूपियाँ 8 ग्रेडको 1,602 रूपियाँ सहित जम्मा तलब 60,874 रूपियाँ पुगेको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको शुरूको तलब मान 50,448 रूपियाँ रहेकोमा 8 ग्रेडको 1,682 रूपियाँ सहित जम्मा तलब 63,904 रूपियाँ पुगेको छ। त्यस्तै नयाँ विवरण अनुसार निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको कुल तलब 90,594 रूपियाँ पुगेको छ। मुख्य सचिवको शुरूको तलब स्केल 84,932 रूपियाँ कायम गरिएको छ र त्यसमा दुई ग्रेडसम्मको रकम जोडिएर सो तलब पुगेको हो। त्यस्तै विशिष्ट श्रेणीका सचिवहरूको कुल तलब 84,576 रूपियाँ पुगेको छ भने शुरूको तलबमा 79,290 रूपियाँ तोकिएको छ। अवकाश प्राप्त अतिरिक्त सचिवहरूले पेन्सन प्रयोजनका लागि भने 66,539 रूपियाँ प्राप्त गर्नेछन्। नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाको 12 तहका अधिकृत र संसद सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरह नै हुने मन्त्रालयले स्पष्ट पारेको छ। अन्य तहका निजामती कर्मचारीहरूको तलबमान पनि सोही अनुपातमा बढ़ाइएको छ। नयाँ तलबमान सार्वजनिक, मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो शीर्षकमा मारी टाइम्समा यो खबर छ।
2: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतको नाकाबन्दी होस् या पश्चिम एसियाको द्वन्द, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ। नेपालमा आयल निगम एनओसीसँग भण्डारण स्थल नहुँदा सामान्य अवरोध हुनासाथ बजारमा उपभोक्ताले ग्यासमा शास्ति भोग्दै आएका छन्। आयल निगमसँग हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण भए पनि खाना पकाउने ग्यास एलपीजीको भण्डारण छैन। निगमले पीडीओ प्रोडक्ट डेलिभरी अर्डर जारी गरेपछि ग्यास उद्योगीले इण्डियन आयल कर्पोरेशन आईओसीबाट एलपीजीको लिक्विड ल्याएर सिलिण्डरमा रिफिलिङ गरेर बिक्री गर्दै आएका छन्। निगमसँग एलपीजीको भण्डारण नहुँदा बजारमा माग बढ़ेका बेला आवश्यकता अनुसार आपूर्ति गर्न नसकिएको सम्बन्धित अधिकारीहरू स्वीकार गर्छन्। अहिले उद्योगीले आईओसीबाट ल्याएको ग्यास आफ्नै उद्योगमा सीमित परिमाणमा भण्डारण गरी बजारमा पठाउने व्यवस्था रहेकाले आपूर्तिमा सामान्य अवरोध आउँदा पनि उपभोक्ताले अभावको सामना गर्नु परेको छ। निगमसँग पर्याप्त भण्डारण क्षमता भएको भए माग अनुसार ग्यास उपलब्ध गराएर बजारलाई सहज बनाउन सकिन्थ्यो। एलपीजीको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि निगमसँग आफ्नै भण्डारण स्थल आवश्यक रहेको नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक इन्जिनियर उमेश प्रसाद थानी बताउनुहुन्छ। निगमसँग पर्याप्त मौजदात ग्यास हुने हो भने बजारमा माग बढ़ेका बेला अतिरिक्त आपूर्ति गरेर अभाव हटाउन सकिन्छ। उहाँले भन्नुभयो त्यसका लागि निगमले आधुनिक भण्डारण स्थल निर्माण गर्नुपर्छ। अहिले मुलुकमा 59 ग्यास उद्योग छन्। नेपाल एलपीजी ग्यास उद्योग संघका अनुसार ती उद्योगसँग 11,000 मेट्रिक टन भण्डारण क्षमता छ, तर उद्योगीहरूले लगानी गरेर ग्यास भण्डारण गरेर राख्दैनन्।
0: नागढुङ्गा सुस्ने खोला सुरुङ मार्ग संचालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले मुलुकभरि 8 सुरुङ मार्ग निर्माण भइरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययनका क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाली अध्ययनका लागि 67,00,000 रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले मुलुकमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियरले अहिले मुलुकभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनको क्रममा रहेको जानकारी दिएका छन्। कुलेखानी, भीमफेदी सुरुङ मार्ग, खुरकोट सिन्धुली सुरुङ मार्ग, लामा लामा बगर सुरुङ मार्ग दोलखा धरान लेउती सुरुङ मार्ग सुनसरी खुटिया बीपी नगर दिपायल सुरुङ मार्ग कैलाली र डुटी गोदावरी कुण्ड काभ्रे मन दोभान सुरुङ मार्ग ललितपुर र काभ्रे पलानसोक बागलुङ बिउ नरेठाटे सुरुङ मार्ग प्रवास चोर्टे सुरुङ मार्ग पाल्पा पाटन ब्याब्ली ढुङ्गा र इमलिचा सुरुङ मार्ग लगायत अध्ययनका क्रममा रहेका छन्। त्यसै गरी ताथली रविओपी सुरुङ मार्ग भक्तपुर र काभ्रे पलाञ्चुक बबई छिन्छु सुनमाई लगायतका पनि अध्ययनमा रहेका छन्। सिद्धबाबा सुरुङ मार्ग योजना प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र संचालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 1126 मिटर लामो 10 मिटर चौडा र 7 मिटर उचाइ रहेको यस सुरुङ मार्ग आयोजनाको समग्र भौतिक प्रगति 70% र सुरुङ मार्गको काम 92% सकिसकेको छ। अब मुख्यतया उपकरण जडानका काम मात्र बाँकी रहेको जनाइएको छ। सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटोलाई छुट्याएर यात्राको समय र इन्धनको लागत घटाउने मात्र होइन यातायात सुरक्षित र नियमित हुनेछ। वातावरण मैत्री आधुनिक पूर्वाधार संरचनाका रूपमा लिइने सुरुङ मार्ग निर्माण र संचालनले मुलुकको आर्थिक गतिशीलता समेत बढ़ाउने अपेक्षा गरिएको छ। 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
2: सप्तकोशी नदीको कटान र बाढ़ीबाट पीड़ित धर्मेन्द्र कुमार कर्णले 18 वर्ष बित्दा पनि क्षतिपूर्ति पाएका छैनन्। सुनसरीको कोशी गाउँपालिकाको बस्तीमा 18 वर्ष अघि सप्तकोशीको बाढ़ी पसेर क्षति पुर्याएको थियो। नदीले जग्गामा पुर्याएको क्षतिको शोध भर्न अहिलेसम्म पाएको छैन। क्षतिपूर्ति पाइन्छ भन्ने आशामा बसेको छु कर्णले भने। बाढ़ीले क्षति पुर्याएको जग्गा उनकी आमा चन्द्रकला देवीका आस्थाको नाममा छ। बेलाबखत प्रशासन कार्यालयमा क्षतिपूर्तिका लागि सम्पर्क गरे पनि विश्वासिलो जवाफ नपाएको उनको गुनासो छ। बाढ़ीले उनको खेतीयोग्य जग्गामा गेगर थुपारेर क्षति पुर्याएको थियो। उनले अरू जग्गाको क्षतिपूर्ति पाए पनि आमाको नाममा रहेको उक्त जग्गाको क्षतिपूर्ति पाउन नसकेको बताए। त्यति बेला जग्गाको क्षतिपूर्ति सीमा विवादका कारण रोकिएको थियो। विवाद टुंगिएको निकै भइसक्यो तर क्षतिपूर्ति पाउन नसकेको कर्णले